0: संस्था कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
1: नेपालका जलविद्युत कम्पनीहरू बीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र संचालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ। तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य संचालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ। तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष, भरपर्दो र विश्वासिलो मानिन्छ। तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण, उद्घाटन तथा संचालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता, न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कांग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनीतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार पहिलो र दोस्रो अधिवेशनको असार 26 को कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भए।
1: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
2: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि विभिन्न 37 पुदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताकाट रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किताकाट रोकिएको हो।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1 लाखदेखि 10 लाख रूपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा 2 जनाले जनै 10 लाख रूपियाँको उपहार पाउनेछन्।
2: अब शेयर बजार। मंगलबार दिनभर उतार चढ़ावमा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अंकले मात्रै बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन बजार 7.25 अंक 0.26% बढ़ेर 2,726.49 अंकमा कायम भएको छ। 2,719.39 अंकबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अंकमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अंकले बढ़ेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
2: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढ़ायो। यता दक्षिण एसियाली फुटबल महासंघले अन्योल र अनिश्चितता बीच मंगलबार साफ च्याम्पियनशीप 2026 मिति आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय 6 नोभेम्बर 4 देखि 17 यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
1: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रोलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढ़िएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोंग मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोड़िएकाले निलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
2: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञ प्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन। नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ, तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
1: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजारौं जना कर्मचारी हुन्छन्। अब एउटा सामान्य अकाउन्टेन्ट, ड्राइभर र कार्यालय सहयोगीको पारिश्रमिक कति तोक्ने, कसको कति भत्ता बढ़ाउने र बजारको मूल्य वृद्धि अनुसार कसको तलब कति थप्ने भन्ने कुरा वर्षमा एकपटक बस्ने साधारण सभामा एजेण्डा बनाएर बहस गर्ने विषय होइन। साधारण सभाले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले त्यसलाई अभिलेख मात्र गर्ने हो। संचालक बन्नका लागि साधारण सभा हुनु अघिल्लो आर्थिक वर्षमा कायम चुक्ता पूँजीको निश्चित प्रतिशत शेयर हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ। विधेयकमा हित विपरीत काम कार्यवाही गरेमा भनिएको छ, तर हित विपरीत भनेको के हो यसको कुनै स्पष्ट व्याख्या वा सीमा तोकिएको छैन। कानूनको भाषा सधैँ प्राविधिक, स्पष्ट र बाध्यकारी हुनुपर्छ। नियमनकारी निकायको प्रशासनिक नेतृत्व व्यावसायिक र प्राविधिक नभएसम्म नयाँ ऐन ल्याए पनि मुलुकको कर्पोरेट क्षेत्रले सही दिशा पाउन सक्ने छैन।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
4: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
4: त्यो पानी फोहोर छ
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला
5: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकेडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आदि खुला 105.4।

धेरै श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई आज तपाईँ हाम्रो डिजिटल प्लेटफर्म नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्कको युट्यूब च्यानलबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र विशेष गरी नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। यतिखेर हामी आज कुरा गर्न चाहन्छौं नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्न आफ्नो संगठन नहुनु दुःखद कुरा छ। त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय संगठनहरू पक्कै पनि छन्, तर आजको समयको माग नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय संगठन बन्नुहोस् भन्ने छ। 2003 सालमा बीपी कोइरालाले पार्टी गठनका लागि आह्वान सहित जारी गरेको अपीलको एउटा यो अंश हो। उनै बीपी कोइराला सहितका नेताहरूले 8 दशक अघि नेपाली कंग्रेस स्थापना समेत गरेका थिए। आज बुधबार कंग्रेसका नेता तथा कार्यकर्ताहरू बीपी कोइरालाको 44 स्मृति दिवस मनाउँदैछन् र उनकै तस्वीरमा बाल्यार्पण गरेर बीपीको स्तुति गानमा लागेका कंग्रेसका नेताहरू देश, जनता र पार्टीलाई होइन आफूलाई राखेर अघि बढ्दा कंग्रेस भने संकटमा परेको विषय र चर्चा हुँदै हुन लागेको छ। र बीपीको मेलमिलाप नीति, मेलमिलापको सिद्धान्त र बीपीले नेपाली कंग्रेसलाई यो स्थानसम्म पुर्याउनका निम्ति गरेका धेरै प्रयासहरू, मेहनतहरू आज नेपाली कंग्रेसले कसरी सम्झिँदैछ, कसरी लिँदैछ, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% समता कर नलिने घोषणा गरेको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर अहिले नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। त्यसैले अर्थमन्त्री स्वर्ण वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक स्टाटसबाट जानकारी प्राप्त भएको छ। र यसमा अब उद्योगीहरूले पनि माग राखेका छन् विद्युतको महसुलमा के हुन्छ, विद्युतको करमा के हुन्छ, त्यसमा चाहिँ त्यो करलाई कसरी, विद्युतको करलाई चाहिँ कम गर्न सकिन्छ भन्ने खालका मागहरू पनि यतिखेर आएका छन्। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्छौं र नेपाली बहसमा विशेष गरी आज हामी चर्चा गर्दैछौं अब देश बन्नुपर्छ र मुलुक बन्नुपर्छ। मुलुक बनेन भने, देशमा फेरि समस्या निम्तन स्थिति आयो भने त्यो कुनै पनि हालतमा चाहिँ नेपालीहरूले सही हुने छैन। अहिले तपाईँहरूले भारतमा देखिरहनु भएको छ, कक्रोच पार्टीको चाहिँ आन्दोलन भारतमा पनि शुरू भइसकेको छ। त्यसैले अब जनता नयाँ चाहन्छन्, यतिखेर नागरिकहरू नयाँ चाहन्छन्। त्यही नयाँका लागि चाहिँ अब यो सरकार 5 वर्षको म्यान्डेट लिएर जसरी आएको छ यसले काम गर्नुपर्दछ। र यतिखेर आजको नेपाली बहसमा हामी विशेष गरी यिनै विषयमा कुराकानी र चर्चा परिचर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443432।
1: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ भन्छ?
2: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9855019076, 9861719076 र 9817162223।
3: सरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
7: रेडियो आदि खुला 105.4।
8: समाजवाद यी दुईका एकअर्काका पूरक हुन्, एकअर्कालाई अलग गरेर सकिन्न भन्ने दृष्टिकोण स्थापित गर्न, नेपाली कंसा स्थापित गर्न जानु, त्यसलाई स्मरण गर्ने र त्यसलाई अरू बढ्दा प्रभावकारी रूपले हामी कसरी अगाडि बढाउन सक्छौ भन्नेतिर सम्पूर्ण काङ्ग्रेसले सोच्नुपर्ने स्थिति हो। सबभन्दा ठूलो कुरा उहाँले 2033 सालमा राष्ट्रिय मेलमिलापको जो नीतिलाई अङ्गीकार गर्नुभएको छ, त्यसले त्यो राष्ट्रिय मेलमिलापको स्थिति अहिले पनि पार्टीभित्र पार्टी बाहिर सबैतिर राष्ट्रिय मिलाप मेलमिलाप चाहिँ अहिलेको राष्ट्रिय आवश्यकता भएको छ। एकात्रता पार्टीभित्रै हामी जो विभाजित मानसिकतामा छौँ त्यसलाई कसरी समग्र रूपबाट एकीकृत गराएर पनि सम्पूर्ण मेलमिलापको गतिर अगाडि बढाउन सकिन्छ भन्ने तर हामी सोच्नुपर्ने चिज छ भने अर्कोतिर यो जुन खालको विश्वद्वन्द्वको अखाडाको रूपमा नेपाल रहेको छ त्यो अवस्थामा नेपालका सम्पूर्ण राष्ट्रिय शक्तिहरूको बीचमा समग्र एकता सहमति सहअस्तित्व सहसम्मान साथ एउटा राष्ट्रिय मेलमिलाप र एकताको स्थिति निर्माण गर्न पनि विकीको सवाली श्रीमती दिवस हुँदैन हामी सबै सशक्त र जीवन्त भएर लाग्नुपर्ने
9: अनि एउटा कुरा बीपीको 44 स्मृति दिवस मनाइरहँदाखेरि उहाँका आदर्श भाषणहरू होइन औपचारिक कार्यक्रममा मात्र सीमित भएका छन् कि आज पार्टीले तिनलाई कार्यान्वयन गर्ने ठोस योजना पनि योजनामा पुग्न सक्यो कि सकेन। उहाँले त पार्टीभित्रको आन्तरिक लोकतन्त्र नैतिक राजनीति जनउत्तरदायी नेतृत्वमा पनि जोड़ दिनुहुन्थ्यो लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई अंगीकार गर्नुभएको थियो। आजको दिनमा कंग्रेस यो बाटोमा यो लाइनमा यो अवस्थामा छ।
8: हेर्नुहोस् कंग्रेसभित्र धेरै उतार चढ़ावहरू देखियो। कांग्रेसभित्र चाहिँ के भयो भने बीबीको चित्रलाई माला लगाउने तर चरित्र त चिन्तन गर्ने अनुसरण नगर्ने जुन खालको स्थितिहरू देखियो त्यसमा आमूल सुधारको आवश्यकता छ। नेपाली कंग्रेस लोकतन्त्रको संवाद शक्तिको नाताले यसले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई समेट्नुपर्ने एकाधार आवश्यकता छ भने अर्कोतिर आफैभित्र लोकतान्त्रिक पद्धति प्रक्रिया र परिवेश निर्माण गर्नुपर्ने आवश्यकता छ। अहिले जुन खालको कांग्रेसलाई बदल्ने चेष्टा साथ युवा नेतृत्व र साथीहरू आउनु भएको छ उहाँले अझ धेरै गर्न बाँकी छ। खालि कुराले मात्रै हुँदैन कामै गर्नुपर्ने र त्यो खालको चरित्र संस्कार र संस्कृति परिवर्तन गर्नुपर्ने जुन आवश्यकता छ त्यतातिर सबै केन्द्रित हुनु अहिलेको जरुरी हो। किनभनेदेखि अब यो लोकतन्त्रलाई पद्धतिको मात्रै नामबाट लिनु हुँदैन। लोकतन्त्र भनेको पद्धतिसँगै प्रक्रिया जोडिएको हुन्छ संस्कार र संस्कृति जोडिएको हुन्छ। त्यस कारणले सरकारको परिवर्तन अथवा यो सत्ता पार्टीभित्रको नेतृत्व परिवर्तन भन्दा पनि संस्कारको परिवर्तन संस्कृतिको परिवर्तन आजको आवश्यकता हो सबैतिर।
9: उहाँले त राष्ट्रिय एकता होइन सुशासन लोकतान्त्रिक
8: नयाँ गति र नयाँ दृष्टिकोण लिएर अगाडि बढ्ने जमरको भएको छ त्यसलाई सशक्त ढंगले अगाडि लिएर गएर हाम्रा पुराना विकृतिहरू पुराना हामीसँग भएका गल्तीहरूलाई सुधार्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ र वास्तवमा त्यही नै बीपीप्रतिको सत्ता श्रद्धाञ्जली पनि हुन्छ।
9: राष्ट्रिय एकता सुशासन र लोकतान्त्रिक संस्कृतिमा बीपीले जसरी जोड़ दिनुभएको थियो तर वर्तमान राजनैतिक अभ्यासले त उहाँको आदर्शलाई कुल्चिएको लाग्दैन यहाँलाई?
8: होइन वर्तमान राजनीतिक आदर्शको कुरा तपाईँ गर्नुहुन्छ। वर्तमानमा अब एउटा त के छ भने जुन चिन्तन त्यो समय गरियो अहिलेको राष्ट्रिय परिवेश र राष्ट्रिय परिस्थितिमा आवश्यकता अनुसार त्यसमा केही परिवर्तित अब चिन्तन पनि थाप गर्नुपर्ने आवश्यकता पर्ला। तर मूलत के भनेको हो सुशासन भनेकै विधिको शासन हो सुशासन भनेकै भ्रष्टाचार मुक्त समाजको निर्माण हो सुशासन भनेकै पारदर्शिता हो र यो पक्ष चाहिँ नै राज्य सञ्चालकहरू र पार्टी सञ्चालकहरूभित्र पनि किनभने पार्टी सबैभन्दा बढ्दा सुशासनको पाठशाला पहिलो पाठशाला हो त्यहाँभित्र सुशासनको चिन्तन चरित्र र संस्कृति निर्माण भएपछि त्यही नेतृत्व चाहिँ राष्ट्रिय नेतृत्व गर्ने भावनाले पार्टीभित्र पनि त्यसलाई चाहिँ सशक्तता जीवन्तता र नयाँ गति दिनुपर्ने आवश्यकता छ जुन हाम्रो भएन। हाम्रो पार्टीभित्र विगत 8-10 वर्ष के भन्छ लोकतन्त्रलाई चाहिँ दलतन्त्रमा परिणत गर्यौं दलतन्त्रलाई नेतातन्त्रमा परिणत गर्यौं नेतातन्त्रमा चाहिँ नेताको वरपर भने केही जिरोहरू र थाटुकारहरू अथवा चाहिँ नि बिचौलियाहरूको प्रभावमा पर्दाखेरि लोकतन्त्रमाथि नै आघात भयो र यत्रो ठुलो जेएनजी आन्दोलनको प्रमुख कारक तत्व पनि त्यही हो। अब त्यस्तो रक्तपातपूर्ण विध्वंसको इतिहास नदोहोरियोस्, शान्तिपूर्ण ढंगले लोकतान्त्रिक गतिलाई अगाडि बढाउँदै राष्ट्रका जो चाहनाहरू छन् नेपाली जनताको यो लोकतन्त्रप्रतिको अगाध विश्वास र विकास निर्माण पछिको आशा र छ ती आकांक्षाहरूलाई पूरा गर्नुको निम्ति हामीले आफ्नो ठाउँबाट सरकार बाहिर बसेर जनताको स्तरमा स्थानीय स्तरमा बिपीको जहिले पनि चिन्तन के हुन्थ्यो भनेदेखि जबसम्म स्थानीय स्तरलाई सशक्तिकरण गर्न सकिन्न तिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्न त्यति बेलासम्म राष्ट्रिय विकासको गति अगाडि बढ्न सकिन्न सक्दैन। त्यस कारण स्थानीय स्तरलाई नै अगाडि बढाउने र स्थानीय नेतृत्व विकास गर्ने र स्थानीय राष्ट्रिय स्रोत र साधनहरू चाहिँ नि मूलत स्थानीय विकासमा केन्द्रित हुनुपर्छ भन्ने जुन खालको सोच छ वास्तवमा उहाँको उहाँको समाजवादी चिन्तनको आधार थलो त्यही हो र त्यतातर्फ हामी सबै सोचौं केन्द्रित हुनुपर्छ।
9: अब एउटा कुरा, अहिलेको अवस्थामा हामीले बीपीलाई सम्झिँदै गर्दाखेरि नेपाली कंग्रेस आफै पनि त विभाजनको डिलमा छ नि त, होइन? अन्तिम कसरतमा छ, होइन? विभाजन हुँदैछ कंग्रेस,
8: होइन? त्यही मैले शुरूमा पनि भने पार्टीभित्रै देखिने विभाजन विमतिहरूलाई सहमतिपूर्ण निष्कर्ष निकाल्नको निम्ति आज राष्ट्रिय मेलमिलापका प्रणेता बीपी कोइरालाको सम्झनामा हामी सबैले त्यतातिर गम्भीर भएर मन वचन कर्मले सहमति सहकार्य र स्वअस्तित्व निर्माण गरौं। पार्टी अहिले यत्रो ठूलो राष्ट्रिय रूपबाट देखिएका चुनौतीहरू सामना गर्न एउटा मात्रै सक्षम लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस, जसको लामो इतिहास, नेपालमा सातवटा संविधान निर्माण भयो, पाँचवटा संविधानको नेतृत्व गर्यो, हरेक परिवर्तनको नेतृत्व गर्यो, नेपालको आधुनिकरण, नेपालको चाहिँ विकास र नेपालको चौतर्फी निर्माणमा नेपाली कंग्रेसले जुन नेतृत्व गरेको छ, अहिले नेपाली कंग्रेसभित्रको अनेकता र विभाजनले ठूलो नोक्सान गर्छ। हामी एउटा एकताको बिन्दुमा पुग्नुपर्छ, त्यो प्रेरणा चाहिँ नि आज 44 स्मृति दिवसमा हामी लिउँ बीपी कोइरालाको सम्झेर।
9: के छ अहिले कंग्रेसको अवस्था चाहिँ, के मिल्न सक्ने केही आधारहरू अहिले देख्नुहुन्छ वा चाहिँ मतभेदको श्रृंखला निकै धेरै अगाडि बढ़िसक्यो ग्राफ?
8: हेलो,
9: त्यसरी सुन्दै हुनुहुन्छ? यो कंग्रेस अब मिल्न सक्ने केही त्यस्तो अवस्था छ वा चाहिँ यसको ग्राफ चाहिँ बढ़िसकेको छ?
8: हेर्नुहोस्, अब नेपाली कंग्रेस यस्ता विवादहरू, संघर्षहरू, आन्तरिक द्वन्दहरू छन् जोसँग अब मिल्दै नि भन्ने परिस्थितिमा नि कुनै न कुनै बिन्दुमा गएर हामी मिलेकै छौँ। अहिले पनि त्यत्र केन्द्रित भएर लाग्नुपर्छ, सभापतिजी पनि त्यसमा चाहिँ गम्भीर देखिनुहुन्छ, हामी सबै गम्भीर छौँ, एउटा एकताको बाटो नै निकाल्नुपर्छ भन्ने मेरो चाहिँ धारणा हो।
9: तर अहिले तपाईँले ठ्याक्कै भन्दाखेरि के देख्नुहुन्छ, त्यो त्यो बाटोमा अझै पनि केही बाटाहरू छन् एक ढिक्का हुन सक्ने वा चाहिँ उहाँहरूले त सम्पर्क कार्यालय खोलेर फरक गतिविधिहरूदेखि लिएर अन्तिम एउटा
8: कार्यालय खोल्ने अलग भेला हुने त्यो त निरन्तर भइरहेको नि। शेरबाजी नै सभापति हुँदा हामीले पनि अलग भेला गरेर आन्तरिक रूपबाट अब कसरी जाने भन्ने सामूहिक चिन्तन नगरेको होइन, त्यसैलाई नै ठुलो भनेर त मल्लिन्न। तर एउटा सहमतिको बिन्दु चाहिँ खोज्नुको निम्ति सबै पक्ष गम्भीर हुनुपर्छ, किनभने हामीसँग सहमतिको विकल्प अर्को छैन।
9: अब आज नेपाल यो सरकारको गतिविधिहरू, सरकारले हिजो मात्रै ट्याक्स फिर्ता लियो 3%, जुन चाहिँ शिक्षा र स्वास्थ्यको फिर्ता लिने अहिले तत्कालै कार्यान्वयन गर्दा जनतामा निराशा छाएको भन्ने स्थितिमा चाहिँ सरकार पुग्यो, उसका गतिविधिहरू ऊ चाहिँ डेस्टिनेशनमा पुगेर ब्रेक लाउने लाइनमा छु भन्छ आफूलाई, तर आज भइरहेका गतिविधिहरूले चाहिँ कतातिर जाँदैछ देश, किनभने दुईटै नजिकको सरकारले चाहिँ कस्ता गतिविधिहरू गरिरहेको छ, प्रतिपक्षको दलले तपाईँहरूले चाहिँ कसरी हेर्नु भएको छ, वाच कसरी गरिरहनु भएको छ?
8: अब हेर्नुहोस्, हामी एउटा ठूलो जनमत बहुमतबाट आएको सरकारले अहिलेसम्म देखिएको निरन्तर अस्थिरतालाई जोड्दै यसले स्थायित्व स्थिरता दियोस्, विकास र समृद्धिका जो अनन्त आकांक्षाहरू जनतामा देखिएका छन् त्यसलाई चाहिँ सम्बोधन गरोस् भन्ने सकारात्मक दृष्टिकोणले नै हेर्छौ। हामी तर के छ भने हाम्रो निरन्तर रूपको आग्रह के भने हिजो म श्रीमती प्रधानमन्त्रीले जुन यो 3% कर भारबाट मुक्त गराउने घोषणा गर्नुभयो त्यो अत्यन्त स्वागत हो तर राम्रो कुरा हो तर प्रजातन्त्र भनेकै पद्धति र प्रक्रियाको संयोजन हो प्रजातन्त्रमा परिणामलाई मात्र केन्द्रबिन्दु गरेर प्रक्रियालाई चाहिँ नि लत्याउनु पाइँदैन प्रक्रिया र पद्धतिबाटै परिणाम चाहिँ नि निकाल्नुपर्छ र त्यो असल परिणामको निम्ति असल कानुनी विधिसँग प्रक्रिया पनि अप्नाउनुपर्छ भन्ने लोकतन्त्रको विश्वास हो अब संसदले पारित गर्यो बजेट कानुन भइसक्यो त्यो प्रधानमन्त्रीको स्ट्याटसले हट्छ त्यसलाई चाहिँ हेर्नुहोस् त प्रधानमन्त्रीजीले यो प्रस्तावलाई संसदको मा नै प्रस्तावित गरेर चाहिँ परिवर्तन गर्नुभयो भने कस्तो राम्रो हुन्थ्यो त्यस कारणले अपरिपक्व कामहरू धेरै भइरहेको छ यो जनप्रियताको नाममा प्रक्रिया पद्धति र कानुनलाई तोड्ने कुराले अधिनायकवादी प्रवृत्ति निम्त्याउँछ जुन कुरा हाम्रो निम्ति स्वीकार्य हुँदैन अब जहाँसम्म यसको लक्ष्य कर हटाउने कुरा चाहिँ स्वागत योग्य हो तर जुन प्रक्रिया र पद्धति अपनाइएको छ त्यो चाहिँ नि प्रजातान्त्रिक अलोकतान्त्रिक र संसदवादी अपनाउनु
9: तर अब सरकार सही बाटोमा छ सही ट्र्याकमा छ तपाईँहरूले त्यही अनुसार चाहिँ वाच गरिरहनु भएको छ अहिले सरकारले 5 वर्षमा जुन म्यान्डेट लिएर आएको छ त्यो म्यान्डेट अनुसार चाहिँ अगाडि बढ़िरहेको छ मधुमास पूरा हुँदै गर्दा
8: होइन हामी म्यान्डेट अनुसार जनताको म्यान्डेट अनुसार अगाडि बढ़ोस् है भन्ने चाहन्छौँ हाम्रो त्यसमा कुनै विमति छैन हामी अस्थिरता विभाजन र पहिला जस्तो हरेक 6 महिनामा 9 महिनामा सरकार परिवर्तनबाट वाक्क दिक्क भएर नेपाली जनताले एउटा पार्टीलाई जो अत्यधिक बहुमत दिएका छन् त्यसलाई चाहिँ नि लोकतान्त्रिक पद्धति प्रक्रिया अनुरूप चाहिँ नि नेपाली जनताका इच्छा आकांक्षालाई सम्बोधन गर्दै सरकार अगाडि बढ़ोस् भन्ने नै हाम्रो चाहना हो
9: तर अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने यतिखेर जनताको जुन आकांक्षा छ जनता अझै पनि कता कता उकुसमुकुस जस्तो यो 100 दिन 100 दिन 120 दिन जसम्म पुग्दै गर्दाखेरि चाहिँ जनताको सड़कमा देखिएको त्यो निराशा होइन फेरि पनि त्यो किसिमका आन्दोलनहरू त्यो किसिम सिंहदरबार अगाडि देखिने ती दृश्यहरू यो यावत कुराहरूले चाहिँ के प्रतिविम्बित गर्छ यो जुनसुकै सरकार आए पनि जुनसुकै सत्ता आए पनि किन नेपालीहरूले चाँडो फास्ट ट्र्याकमा परिवर्तन खोजेका हुन् कि वा चेन्जेस खोजेका हुन् कि वा चाहिँ सत्तामा जो गइसकेपछि त्यो चाहिँ जनताका आकांक्षाहरूलाई चाहिँ सम्बोधन गर्न चुकिरहेको स्थिति हो कि यो जुनसुकै दल आए पनि जति बहुमत आए पनि यो ट्र्याक चाहिँ किन सही बाटोमा जान सक्दैन
8: होइन एउटा कुरा त के छ भन्दा म यो सरकारकै नियतमाथि चाहिँ शंका गर्दिनँ असलै काम होस् भन्ने चाहना होला तर यी कुछ अर्का प्रक्रियाहरू गलत भएका छन् जस्तो सुकुम्बासी समस्या समाधानको प्रक्रियामा देशको सार्वजनिक जग्गा अथवा चाहिँ वन सिमाना राज्यका जग्गा जमिन अतिक्रमण बसेकाहरूमाथि कार्यवाही गर्ने आठ सरकारले गर्नै पर्थ्यो यो बालिन सरकारले गर्यो मैले त्यसलाई सकारात्मक दृष्टिकोणले लिएँ त्यसमा संशोधन त्यसमा चाहिँ नि मैले यो साहसी काम हो भने तर अर्कोतिर चाहिँ के भने दुस्साहस चाहिँ के भने त्योभन्दा अगाडि प्रक्रियागत रूपले यो त्यहाँ बसेका सुकुम्बासीहरू वास्तवमा रियल सुकुम्बासी वास्तविक सुकुम्बासी कति हो त्यसलाई के किसिम किसिमले वैकल्पिक व्यवस्था गर्न सकिन्छ भन्दा तयारी पछि चाहिँ त्यो भएर उनीहरूले अहिले बिचल्ली र रुवावासी गर्नुपर्ने 4-5 जनाले आत्महत्या गरिसक्नुपर्ने स्थितिलाई नियन्त्रण गरेर अलिक सौम्यतापूर्वक धैर्यतापूर्वक गरे भए के हुन्छ भ्रष्टाचारको विरुद्ध चाहिँ कारवाही सुरु गर्यो सरकारको त्यो कारवाही मेरो तेरो यो पार्टी ऊ पार्टी अनियमितताको विरुद्ध कारवाही सुरु गर्दाखेरि म त्यसलाई चाहिँ सकारात्मक रूप लिन्छु तर त्यसलाई पनि त सुन्ने भन्दा पहिला सुन्नु पर्यो त्यसका विभिन्न पक्षहरूकोमा देखिएका प्रमाणहरू जुटाउनेतिर लाग्नु पर्यो कानुनी प्रक्रियालाई न न एकात्र पञ्चाहरू जंगली हात्ती जस्तो आक्रमण गर्न गएर त कानुनी रित पुग्दैन त्यस कारण धेरै कुरा चाहिँ के देख्थ्यो भने नियतै खराब गर्यो भन्न अहिले चाहिँ म भनिहाल्दिनँ तर प्रक्रिया र पद्धतिलाई लत्याउँदै चाहिँ जुन खालको प्रवृत्ति चाहिँ हामीसँग यत्रो बहुमत छ हामी यसको प्रतिनिधि पात्र र सरकार होइन शासक हौ भन्ने खालको मनोवृत्तिले यी नकारात्मक स्थितिहरू जन्माएको छ। त औद्योगिक क्षेत्र त्यस्तै निराश छ। यी सबैलाई चाहिँ नयाँ जीवन भर्नुको निम्ति सरकारले काम गरोस्, हामी त्यसमा सहयोग पुर्याउन चाहन्छौँ।
9: आज बिपी स्मृति दिवसको अवसरमा नेपाली कंग्रेसलाई यहाँको आह्वान के छ? धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता सांसद अर्जुन नरसिंह केसी। आदरणीय श्रोता, आज बिपीको 44 स्मृति दिवसका अवसरमा उहाँसँग कुराकानी गर्यौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
10: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
12: होइन, के भयो? किन बन्द भएको गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
12: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
12: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864051401।
7: रेडियो आदि खुला 105.4
9: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: नमस्कार, धेरै धेरै धन्यवाद।
9: सरकारले ढिलै भए पनि प्रधानमन्त्रीको बुद्धिको बिर्को चाहिँ फ्री छ, स्वास्थ्य र शिक्षामा लगाएको कर चाहिँ फिर्ता लिनुभयो होइन?
15: होइन, त्यसलाई त्यसरी पनि भन्नु भएन। एउटा चिज के हुन्छ भने सरकारले ल्याएको कर प्रणाली नराम्रो नियतले ल्याइएको थिएन, तर कहिलेकाहीँ के हुन्छ भने जनताले त्यसलाई यो तत्कालका लागि राम्रो छैन भनेर भनिसकिसकेपछि जसरी पनि जनताकै लागि विन विन हुने गरी काम गर्न खोजिएको थियो, तर यो पनि एक प्रकारको लागि जनताकै विन हो, किनभने जनताले अस्वीकार गरेपछि तत्काल यो चिज नगर्ने भनेर, अहिले यो नहोस् भन्ने अपेक्षा राखेपछि सरकार पछाडि हटेको हो। किन पनि हो भनेदेखि, अब यो हटेको थिएन भने सरकार तानासा भयो, केही गरेन, जनताको कुरा सुनेन भन्ने हुन्थ्यो, तर सरकारले जनताको कुरा सोसियल मिडिया मार्फत उठेका विषयहरूलाई सम्बोधन गर्यो एकपटक।
9: अब जनताले यसमा निकै आलोचना गरे, अब सबमा पनि कर, जता पनि कर, होइन हिँड्दा पनि कर, करै करले सरकारले चाहिँ हामीलाई चेप्ने भयो भनेर आलोचना भइसके पछाडि सरकार ब्याक हट्यो। यो राम्रो पक्ष थियो, तर बेसिजनको बाजा जस्तो आएको थियो नि त यो कर चाहिँ, होइन? यो कुरा त तपाईँले पनि स्वीकार्नु भयो नि, हामीले कुरा पनि गर्यौँ,
15: होइन? एकदम एकदम, किनभने होइन, तत्कालको लागि के हुन्छ भने जनताका लागि सबै कुरा अप्ठ्यारै अप्ठ्यारा छन्, यति बेला महँगी छ सबै कुराहरू, विगतका धेरै लामो समय राजनीतिक अस्थिरताले गर्दा, धेरै कमी कमजोरीका कारणले गर्दाखेर जनताले आफ्नै आहत पाएको अवस्थामा एकाएक स्वास्थ्य शिक्षा जस्ता विषयमा पनि फेरि यसरी के अरे ट्याक्स तिर्नुपर्ने हुँदा पेन्सनका लागि यो चिज चाहिँ भार भनेको थियो, त्यसका लागि सरकारले यसपटक सम्बोधन गर्ने प्रयास गरेको छ, सम्बोधन गर्यो, हामीबाट केही तत्कालका लागि गल्ती भयो, तत्काल हामीले यो चिज लागू गर्नु हुँदैन भन्ने कुरा महसुस गर्यो, यो राम्रो कुरा हो।
9: अहिले सरकारमा प्रधानमन्त्री र अर्थमन्त्री पद दुईटा भनेको चाहिँ यो
15: पाएको अवस्थामा एकाएक स्वास्थ्य शिक्षा जस्ता विषयमा पनि फेरि यसरी के अरे ट्याक्स तिर्नुपर्ने हुँदाखेरि

0: र प्रधानमन्त्री बीचको मतभेदको कारक के हो, उहाँहरूको किन चाहिँ बोलचाल छैन त्यति राम्रो?
1: होइन, यो सबै बजारमा जे जति आएका छन् यी कुरा चाहिँ हल्ला मात्रै हुन्, किनभने हिजो यो निर्णय लिनुभन्दा अगाडि प्रधानमन्त्री र अर्थमन्त्री बीच एक घण्टासम्म छलफल भएको छ, यो छलफल भएर आएको विषय हो। तर अब प्रधान अर्थमन्त्री नल्याएर प्रधानमन्त्री किन ल्याइयो भन्ने कुरा जसरी बजारमा आएको छ यो केही पनि होइन, किनभने सम्भवत अब बस्ने सम्भवत होइन अब बस्ने मन्त्री परिषद बैठकमा यो समता शुल्क हटाउने प्रस्ताव लैजाने र राजपत्रमा प्रकाशित गर्ने कार्य सरकारले गरेको छ, त्यो सबै काम अर्थ मन्त्रालयबाटै हुन्छ र अर्थमन्त्रीसँगै छलफल भएर यो विषय बनेको हो भन्ने कुरामा दुई मतै छैन। अब प्रधानमन्त्रीको घोषणाले समता शुल्क यति बेला निष्क्रिय भएको छ, अझ भनौँ स्थगन भएको छ, यसलाई कार्यान्वयन गर्न मन्त्री परिषदको बैठकमा निर्णय गर्नुपर्छ र आजै सम्भवतः मलाई जहाँसम्म लाग्छ आज नै हुनुपर्छ, मन्त्री परिषदको बैठक बस्छ र सोही बैठकबाट यो समता शुल्क फिर्ता लिन्छ र औपचारिक निर्णय लिन्छ, त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी पनि गराउँछ र यो एउटा प्रक्रियामा जान्छ। त्यस कारण यी सबै जे जे कुराहरू आइरहेको छन् है अर्थमन्त्री र प्रधानमन्त्री बीच त्यस्तो कहाँ त्यो सम्भव हुन्छ यो, किनभने प्रधानमन्त्री भएको देशमा प्रधानमन्त्री मन्त्री परिषदमा लाने कुराहरू सबै कुरा अर्थमन्त्रीबाटै हुन्छ र फेरि पनि यहाँलाई जानकारी गरौं, जे जति बजारमा या समाचारमा हल्ला आएका छन् त्यस्तो केही छैन सत्यता, हिजो एक घण्टासम्म उहाँहरूको छलफल भएको छ।
0: होइन, अब धोलीखेल गएर रातारात भेट्नुपर्ने होइन, सभापति र अर्थमन्त्री मात्रै बस्नुपर्ने स्थिति पनि त बन्यो नि त होइन?
1: होइन, तपाईँलाई एउटा कुरा भनौँ, धोलीखेल यो विषय धोलीखेल अर्थमन्त्री र प्रधानमन्त्री जानुभयो भनेर तपाईँले भन्नु नि, निर्वाचन पछाडि सभापति र अर्थमन्त्री यसभन्दा अगाडि कयौंपटक नगरकोटको रिसोर्टमा गएर बस्नुभएको छ उहाँहरू, बेला वक्त उहाँहरूको पारिवारिक घुमघाम चलिरहेको हुन्छ, यसलाई त हामीले कहीँ उहाँहरूको पारिवारिक घुमघाम भयो उहाँहरू कहीँ गएर बस्नुभयो भनेदेखि त्यसलाई अर्कोतिरबाट व्याख्या गर्नु त्यति जरुरी हुन्छ जस्तो मलाई लाग्छ।
0: हिजोको अवस्था फरक थियो नि त राजीजी, आजको अवस्था फरक छ नि त।
1: होइन, यस्तो हुन्छ, परिस्थिति जस्तो भए नि साथीभाइ मित्रता आफ्नो फेरि छुट्टै त रहिहाल्छ नि, रहँदैन र तपाईँ र म हिजो पत्रकारिता गर्नेका सँगै साथी हौ भन्ने बित्तिकै आज म सांसद भएँ अब तपाईँ र मेरो घुम्न जाने बित्तिकै तपाईँ र मेरो सम्बन्धमा फरक आयो भन्न मिल्छ र
0: त्यो त मिलेन, त्यो त ठिकै हुन्छ होइन, तर अहिले किनभने सत्ताको बागडोर होइन मेरुदण्ड मन्त्रालय सम्हालेका व्यक्तिमाथि चाहिँ अब बालिनजीले प्रधानमन्त्रीजीले चाहिँ उहाँलाई हरेक कुरामा बाइपास गर्दै हुनुहुन्छ क्या, उद्योगीहरूसँगको भेटको कुरा गर्नुहोस्, व्यवसायहरूसँगको भेटको कुरा गर्नुहोस्, अर्को सांसद चाहिँ के अरे हाम्रो के राणाजी हुनुहुन्छ विदुषीजीलाई चाहिँ साइडमा राखेर वार्ता गर्ने छलफल गर्ने कुरा हेर्नुहोस्। म त हिजो विद्या भट्टराईलाई शिक्षकको आन्दोलन थियो त्यति बेला केपी शर्मा ओलीले शिक्षकका नेताहरूलाई लगेर बालुवाटारमा अलगै भेटेको विद्याजीले चाहिँ गुनासो गरेको पो दृश्य झल्झल्दी सम्झे त अहिले।
1: होइन, प्रधानमन्त्रीले व्यवसायीसँग बुझ्नु, उहाँहरूको गुनासो सुन्नु, त्यहाँ अर्थमन्त्री उपस्थिति नहुनुले अर्थमन्त्री र प्रधानमन्त्री बीचको समस्या आयो भन्ने कुरा लाग्दैन हेर्नुहोस् त, किन भन्नुहुन्छ भने व्यवसायीसँगको भेटमा उद्योग मन्त्री पनि साथमा हुनुहुन्न होइन, त्यस्तै गरी अन्य सरकारवाला व्यवसायीहरूको त्यहाँ उपस्थिति हुँदाखेरि सरकारवाला मन्त्रालयका मन्त्रीहरू पनि त उपस्थित हुनुहुन्न नि त, त्यो कुरा लाने हो भने तपाईँले अरू मन्त्रीसँग पनि प्रधानमन्त्रीको विवाद भयो भनेर समाचारका हेडलाइनहरू बनाउन सकिन्थ्यो होला नि, उद्योग मन्त्री चाहिँ किन जानु भएन त्यो कार्यक्रममा, या शिक्षा मन्त्री किन त्यो व्यवसायहरूको भेटमा शिक्षा मन्त्री किन जानु भएन त्यहाँ भन्न सकिएला, कृषि मन्त्री कृषि उद्योगसँग जोडिएका विषयहरूमा त्यहाँ कृषि मन्त्री किन हुनु भएन भनेर प्रश्न गर्न सकिएला, अर्थमन्त्री नै किन हुनु भएन, प्रधानमन्त्रीले अहिले टोटल व्यवसायीहरूसँग भेटघाट गरिरहनु भएको छ, त्यहाँ कोही मन्त्रीहरूलाई उपस्थित उहाँले राख्नु भएको छैन अगाडि, त्यस कारणले गर्दा यसलाई समाचारमा अर्थमन्त्रीसँग मात्रै जोड्नुपर्छ भन्ने चाहिँ हुँदैन हेर्नुहोस्, किनभने उहाँले प्रधानमन्त्रीले पटक पटक अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग नि भेटिराख्नु भएको छ, कहिले सांसदहरूसँग भेट्नुहुन्छ, कहिले कोसँग भेट्नुहुन्छ, अब सांसदसँग भेटेको बेला सभामुखसँग किन भेट्नु भएन भन्ने यी प्रश्नहरूले धेरै उसमा लाँदैन,
0: यो कस्तो भने होइन, यो त प्रधानमन्त्री एकल प्रधानमन्त्रीत्व त होइन नि त, यो त यो देश त अहिले त संघीय गणतन्त्र,
1: प्रधानमन्त्रीले व्यवसायीहरूसँग भेट्नु उहाँहरूसँग कुरा गर्नु एउटा सुखद कुरा हो, किनभने बजार सुधारका लागि उद्योग क्षेत्रमा भएका समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नु गलत रहेन, अब यसमा अर्थमन्त्रीले आफ्नो लाइनबाट काम गरिराख्नु भएको हुन्छ, तर मैले जोड्न खोजेको कुरा के हो भनेदेखि हरेक चिजमा लगेर अर्थमन्त्री र प्रधानमन्त्री सँगसँगै किन भएनन् भन्दाखेरि उद्योग मन्त्री किन भएनन् भन्ने पनि प्रश्न आउन सक्छ, र हामीले यसलाई विवादमा लगेर कुरो चाहिँ कहाँ भन्दाखेरि हामीलाई लगेर फुटाउनुमै बढी जोड छ के अनि
0: मिल्नुहोस् क्या राजीवजी मिल्नुहोस् राम्रोसँग मिल्नुहोस् माया प्रेम बढोस् होइन रविजी र बालनजीमा।

0: होइन सोलिम जीलाई पनि टक्क मिलाएर जानु परौ, उहाँलाई चाहिँ के अरे राजीनामा दिँदा, यो उद्योग मन्त्री मलाई हिजो सुन्दैछु गौरी कुमारी यादवलाई अब प्रहरीबाट पक्राउ गर्न नसकिसके पछाडि चाहिँ राजीनामा दिँदा दबाव आयो अरे हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयबाट, अब सबै झुटा मात्रै हुन् भने त हावा नचल्ने कसरी पात हल्लिएला र यसरी त चल्छ र भने क्या?
1: होइन यस्तो हुन्छ, कहिलेकाहीँ हावा नचलदिएपछि मन कसैलाई के लाग्छ भने जबरजस्ती फेदमा गएर हातले भएन हल्लाएर रुख चाहिँ रुखका पात चाहिँ हल्लाइदिउँ भन्ने पनि
0: त्यो फेद त कसरी हल्लाउनु भनेको के, त्यत्रो पिपलको फेदलाई हल्लाउन सकिन्छ र अहिले?
1: होइन हल्लाउने प्रयास हो, हल्लिएको त कहाँ मैले नि भनेको छु र हल्लाउने प्रयास मात्रै हो यो, केही पनि होइन अहिलेलाई, अहिले अहिले बुझ्नुपर्ने कुरा के भने प्रधानमन्त्रीले जे चिज गरिराख्नु भएको छ उहाँले यो सम्भवतः प्रधानमन्त्रीले यसरी व्यवसायीहरूलाई छुट्टा छुट्टै बसेर भएका समस्याहरूको समाधानका लागि के गर्न सकिन्छ भनेर एउटा पहल कदमी उठाउनु भएको छ, त्यसमा कुनै पनि मन्त्रीहरू अहिले उहाँले मन्त्रीहरूलाई बोलाएर त्यसमा उपस्थित गराउनु भएको छैन, यति मात्रै हो मैले
0: तपाईँलाई भन्दा। गौरी कुमारी यादवलाई कृषि मन्त्रीलाई पक्राउ गर्न निर्देशन त दिएकै हो नि, टेलिफोन त भएकै हो नि होइन आइजीपी साहबलाई?
1: अब यो यो विषय पनि म तथ्यमा नरहेको कारणले
0: गर्दा
1: होइन होइन होइन यो यो विषयमा र त यो मैले पनि समाचार संचार माध्यम मात्रै सुनेको विषय हो, त्यसलाई मैले अहिले टिका टिप्पणी गर्नुपर्छ भन्ने लाग्छ। यदि यो कुरा कहीँ थियो भने म तपाईँसँग म प्रश्नता पार्ने प्रयास गर्दै, जसरी मैले हिजो अर्थमन्त्री र प्रधानमन्त्रीको भेटघाट भएर यो निर्णय भएको भनेर जसरी भने त्यसमा म त्यो अहिले म भन्न सक्छु।
0: होइन उहाँलाई चाहिँ राजीनामा दिन दबाब दिएको कुरा पनि सुन्नु भएको छैन तपाईँले प्रधानमन्त्रीको किचन क्याबिनेटबाट?
1: त्यो त त्यही मिडियाबाट मात्रै हो, अरू चिज मैले कहीँ पनि सुनेको छैन, आधिकारिक त कुनै हाम्रो पार्टी लाइनमा कुरा पनि भएको छैन, थाहा पाएको छैन, कुनै मन्त्री म मन्त्रीहरूसँग पनि भेटघाटमै हुन्छु, उहाँहरूले पनि मलाई यो विषय यस्तो हो भनेर कहीँ भन्नु नै भएको छैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा छ जनताको, होइन विश्वास पनि छ, दुईटै नजिक पनि हुनुहुन्छ तपाईँहरू चाहिँ, किनभने सरकारलाई र सत्तालाई चाहिँ अब यतिखेर साथ नै दिनुपर्छ, यो व्यक्ति फेल हुने वा चाहिँ पार्टी फेल हुने भन्ने भन्दा पनि स्टेट फेल हुन्छ कि भन्ने डर पनि छ होइन सबैलाई। तर आजको दिनमा समग्रतामा हेर्दाखेरि यो अहिले अस्ति एउटा नयाँ प्रोभिजन पनि त आयो नि त होइन, यो के अरे संसदीय दलको नेतालाई सभापतिले चाह्यो भने फिर्ता बोलाउन सक्ने, कतै यो बालिन प्रति वा चाहिँ त्यो टीम प्रति आशंका हो पार्टीको?
1: होइन, यसमा केही पनि आशंका छैन, आशंका गर्नुपर्ने कुरा पनि छैन, किनभने पार्टी पद्धति पार्टीकै घोषणा पत्रको आधारमा सरकारले चुनाव जितेर गएको हुन्छ, चुनाव जितेर जाने भनेको राष्ट्रपाले कुन मुद्दा लिएर चुनाव जित्यो भन्दाखेरि एउटा घोषणा पत्र थियो, प्रतिबद्धता थियो, त्यो पार्टीले निर्धारण गरेको थियो र पार्टीकै अन्तर्गत सांसदहरू सबै कुरा र पार्टीकै सरकार हो, यो पार्टीले बनाएको सरकार हो, त्यस कारणले काहीँ न काहीँ पार्टीले आफ्नो लगाम लगाउन खोज्छ सक्छ, त्यो चिज भनेको स्वाभाविक हुन्छ, किनभने भोलि राष्ट्रपाको प्रतिबद्धता पत्र अनुरूप सरकारले काम गर्छ कि गर्दैन भन्ने कुरा पार्टीले नियालिरहेको हुन्छ, यदि प्रतिबद्धता पत्र अनुसार काम भएन भनेदेखि काहीँ न काहीँ फेरि त्यसमा विचार गर्ने पुनर्विचार गर्ने हक उसलाई रहन्छ, तर यसको आशय के होइन भन्दाखेरि चाहिँ यी सबै कुरा आउनु चाहिँ प्रधानमन्त्रीलाई लगाम लगाउनु प्रधानमन्त्रीकालाई अप्ठ्यारो बनाउनु भन्ने कुरा होइन, सहजीकरणका लागि नै हुन्छन्, यसमा मलाई कहीँ पनि दुविधा जस्तो लाग्दैन र यी जुन तपाईँले अघि नै जहाँ भन्नुभयो विधानमा संशोधन भएको कुरा यो सभापतिज्यू र वरिष्ठ नेताज्यू वरिष्ठ नेता बीच भएको छलफलबाटै यी सबै कुराहरू निर्णय भएका हुन् भन्ने मलाई लाग्छ र हो पनि त्यही।
0: तर आजको दिनमा चाहिँ जसरी अब हिजो सोनी वाग्लेजीले पनि भन्नुभएको थियो पार्टीको विधि नीति र सिद्धान्तले चाहिँ गाइड गर्नुपर्छ सरकारलाई होइन, तर सरकारले कतै ट्र्याक नै बिगार्न खोजिरहेछ, बाटो बिराउन त खोजिरहेको छैन सरकार?
1: होइन होइन, त्यो ट्र्याक बिगार्ने भन्ने होइन, कहिलेकाहीँ काम गर्दै जाँदाखेर बिग्रिन सक्छ, त्यो नियतले हुन्छ भन्ने कुरा होइन, काम गर्दै जाँदाखेरि त्यस्तो बन्न सक्छ, त्यति बेला चाहिँ नहोस् भन्नका लागि सरकारले आफ्नो ठाउँबाट सल्लाह दिने या यस्तो नगर्नुहोस् है भनेर अभिभावकको त्यो निर्वाह गर्ने कामहरू हुन सक्छ,
0: सम्पत्ति शुद्धिकरणका नाममा होस् कि भ्रष्टाचारका नाममा होस् कि हरेक नाममा चाहिँ जसरी भटाभट व्यक्ति पक्राउ पर्छन्, क्लिन चिट पाएर फुत्त निस्कन्छन्, यो किन भइरहेछ भने क्या एक दर्जन भन्दा बढी निर्णयहरू उल्टिएछन् क्या सरकारको अहिले?
1: मलाई त्यही त कवि अर्जुन पराजुलीको कविताको एउटा लाइन याद आएको, भ्रष्टाचार गर्न यो देशमा मिल्छ तर भ्रष्टाचारमाथि छानबिन गर्न मिल्दैन भनेर उहाँले एउटा लाइन लेख्नुभएको थियो, यो यो त्यही भएर के हुन्छ भने होइन यस्तो हुन्छ त्यत्तिकै भ्रष्टाचार गर्न हुन्छ भनेदेखि त्यत्तिकै पक्राउ गरियो भनेर भन्न मिल्दैन है, मैले त्यही लाइनबाट मात्रै मैले भन्न खोजेको र एउटा कुरा के भन्नुहुन्छ भने हाम्रो सरकार परिवर्तन भएको सत्ता त परिवर्तन भएको छैन अझै त्यो चाहिँ हामीले मान्नुपर्छ किनभने सत्ता परिवर्तनमा काहीँ न काहीँ सत्ता परिवर्तन हुनको लागि केही त्रुटिहरू भए तर खैर केही छैन सत्ता परिवर्तन हुन्छ ढिलो चाँडो हुनै पर्छ किनभने सधैँभरि भ्रष्टाचार व्यतीत यो उमाथि कोही पनि बस्न सक्दैन त्यो असम्भव कुरा हो किनभने सरकारले नियत सफा राखेको छ कुनै राजनीतिक प्रतिशोध होइन यहाँ किनभने विगतमा प्रश्न उठेका व्यक्तिहरूमाथि आज छानबिनको प्रयास भएका हुन् त्यसमा केही असहयोग भयो होला विभिन्न ठाउँमा मैले अघि नै भने सत्ता छ पुरानै सत्ता गर्विलो भएर बसेको छ ऊ अझै पनि गर्विलो भएर काम गर्न चाहन्छ तर जनताका लागि त स्वीकार्य छैन अब त्यसका लागि चाहिँ सरकार आलो काँचो भयो काम गरेन भनेर भन्ने ठाउँ छैन किनभने सरकारले आफ्नो ठाउँबाट प्रयास गरेको छ इमान्दारिताको साथ यति बेला प्रयास गरेको छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन किनभने त्यो देखिन्छ र हिजोका दिनमा कोही व्यक्तिहरू आफूलाई सुकुम्बासी भनेर सो घोषणा गरेर हिँडेका मान्छेहरूका आज अरबौं सम्पत्ति देखिदेखि कहाँबाट आए भनेर प्रश्न उठाएर के त्यसको स्रोतको विषयमा कुरा हुँदैन र
0: स्वाभाविक प्रमाणले देखाउनु पर्ने होला नि त मौखिक त सबैले भनिदिन्छ नि
1: होइन प्रमाण होइन मेरो त खोज्न सकिन्छ नि त प्रमाण सबै कुरा यस्तो हुन्छ तपाईँको मैले मेरो तैँले मेरो गाडी छ भने तेरो गाडी कहाँबाट किनिस् भनेर मलाई सोध्न सकिन्छ मेरो घर छ भनेदेखि तेरो घर कहाँबाट आयो भनेर सोध्न सकिन्छ किन सोध्न सकिँदैन तेरो हिजोको औकात के थियो तेरो हिजोको हैसियत के थियो भनेर मलाई प्रश्न गर्न सकिँदैन मजाले सकिन्छ र त्यसको जवाफ मैले दिनु पनि पर्छ र कोही व्यक्तिमाथि हिजो आफूलाई सुकुम्बासी नेता भनेर घोषणा गर्दा त्यो व्यक्तिको सम्पत्ति कहाँबाट आयो भनेर त पहिलो दृष्टिमै प्रथम दृष्टिमै यी प्रश्नहरू उठ्छन् र उठेका हुन् त्यही अनुरूप भएका हुन् तर त्यसको सही जवाफसहित यी काम भए कि भएनन् भन्ने कुरा हो तर केही छैन अझै पनि मुद्दा त यो अन्तिम किनारा लागिसकेको विषय त होइन तर मैले अघि नै भनिसकेँ हामीले सरकार परिवर्तन गर्यौं सत्ता परिवर्तन भएको होइन
0: तपाईँ न्यायालयप्रतिको आशंका हो
1: तपाईँको होइन मैले न्यायालयप्रतिको आशंका गरेको होइन तर न्यायालयमा जुन किसिमको नियुक्ति हुन्छ त्यो प्रति चाहिँ मैले आशंका गरेकै हो न्यायालयको न्यायप्रति आशंका होइन मेरो
0: आजको बीपीको 44 औं स्मृति दिवस रहेछ बीपीलाई कसरी सम्झिनुहुन्छ राजुले
1: विश्वेश्वर प्रसाद कोइराला इतिहासको एउटा कालखण्डको गर्विलो र दर्विलो नेता हो त्यो रूपमा म उहाँलाई लिन्छु किनभने त्यो समयमा राणा शासन र त्यस पछाडिको समयमा राजनीतिक स्थायित्व दिनका लागि उहाँले गरेका प्रयास उहाँले ल्याएका सिद्धान्तहरू र त्यही सिद्धान्तको जगमा उभिएको नेपाली कंग्रेसले नेपाली राजनीतिमा लामो समयसम्म शासन सत्ताको बागडोर सम्हाल्यो त्यस कारणले गर्दाखेरि बीपी कोइरालाको योगदान ठूलो छ होला बीपी कोइरालाले जे सोचेर उहाँले आफ्नो सिद्धान्त प्रतिपादन गर्नुभयो र अप्लाई गर्न खोज्नुभयो त्यही समयमा महेन्द्र जस्ता एउटा राष्ट्रवादी नेता राष्ट्रवादी राजा पनि त्यही समयमा थिए कतिपय इतिहासकारहरूले भन्छन् बीपी र महेन्द्र एकै समयमा जन्मिनु त्यसका लागि दुर्भाग्य थियो किनभने यिनीहरू फरक फरक समयमा जन्मिनु पर्थ्यो पनि भन्छन् ठिक छ खैर केही छैन इतिहासका दुवैजना सम्झिन लायक पात्र हुँदै गर्दा बीपी कोइराला एउटा इतिहासको सम्झन लायक पात्र हो त्यसलाई कंग्रेसले आफ्नो सिद्धान्त बीपीको समाजवादलाई आफ्नो सिद्धान्तको रूपमा अहिले पनि आफूलाई भन्छ ठान्छ तर त्यो सिद्धान्तलाई कति रूपमा कंग्रेसले पालना गरौ गरेन भन्ने कुरा चाहिँ अर्को प्रश्नको प्रश्न रहन सक्छ तर बीपी एउटा नेपाली राजनीतिको एउटा समयको मियो हो जसले लामो समयसम्म त्यो मियोमै राजनीतिलाई घुमाउन सफल हुनुभयो र होला अब त्यतिखेर उहाँले भने जस्तो एक छाक खाना एक सरो कपडा बाटो फेरिएर आज परिस्थिति अर्को बनेको होला तर पनि त्यो मूलभूत सिद्धान्तबाट अहिले पनि देश पर छैन
0: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद राजीव खत्रीजी नमस्कार
1: हस् हस् धेरै धेरै धन्यवाद
0: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौ
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 9860-4078-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
8: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
7: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
8: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
7: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
9: रेडियो आदिखोला 105.4।
10: त्यस्तो भनेको शासन प्रणाली का कुराहरू छन्। त्यसो हेर्दाखेरि हामी सेवा प्रवाहमा स्थानीय सरकारहरू अब्बल छौं भन्ने हाम्रो दावा छ। विकास निर्माणमा हामी औसत रूपमा छौं, त्यो ठिकै अवस्थामा छौं। शासन प्रणाली संस्थागत गर्ने सवालमा चाहिँ केही कुराहरू सुधार गर्नुपर्ने कुराहरू छन्। यसका लागि हामीले हाम्रा संस्था सदस्य पालिकाहरूको क्षमता वृद्धि लगायतका कुराहरू हामी गरिरहेको अवस्था छ। अब यो कुराकानी गर्दै गर्दाखेरि मैले अघि पनि भने, यहाँ यति बेला राजनैतिक संहिता, वित्तीय संहिता र प्रशासनिक संहिता हेऱ्यौँ भने प्रशासनिक संहिताको मुख्य पहलको रूपमा रहेको निजामती कानून अहिलेसम्म, कर्मचारीको कानून अहिलेसम्म पारित भएको अवस्था छैन, र जसको कारणले अहिले थुप्रै यो प्रशासनिक क्षेत्रमा लामो समयदेखि झन्डै 10 वर्षसम्म पालिका लेभलमा स्थानीयमा काम गरेका कर्मचारीमा आफ्नो भविष्यप्रति के हो भन्ने अवस्था सिर्जना भएको छ। यो अवस्था अन्त्य गर्नका निमित्त त्यहाँ 12 थरी कर्मचारीहरू जो यो स्थानीयमा काम गरिरहेका छन् यसलाई एउटै थरीका बनाउने किसिमबाट, कानून ल्याउने किसिमबाट जुन अवरोधमा संघीय कानून नआएर परेको छ यसले काहीँ काहीँमा डिस्टर्ब भएको महसुस गरेका छौँ। दोस्रो भनेको हामीले वित्तीय संघीयतामा अहिले पनि समानीकरण अनुदानमा प्रत्येक वर्ष कटौती हुने अवस्था, रोक्का गर्ने अवस्था बनेको छ। सशर्त अनुदानको भोल्युम बढेको अवस्था छ, समानीकरण अनुदान घटेको अवस्थामा छ। यसो गर्दाखेरि हामीले जो पालिकाले विकास बजेटको रूपमा रहने मुख्य अनुदानको रूपमा जो समानीकरण अनुदान छ त्यो अहिले पनि घटेको छ। समयमा निकासा नदिने, समयमा वित्तीय हस्तान्तरण नगर्ने प्रवृत्ति अहिले पनि कायम भएको अवस्था हामी देख्छौँ भने हामीले राजनीतिक संहितामा पनि काहीँ काहीँ रूपमा अहिले झन् पछिल्लो चरणमा हामी देख्दैछौँ स्थानीय सरकारले पाएका संविधान अनुसार पाएका अधिकारमा पनि काहीँ काहीँ रूपमा संकुचन लाउने कार्य हामी यो संघीय सरकारबाट हामी काहीँ काहीँ रूपमा भएका देख्दैछौँ। अहिले निर्देशन दिने, पत्रचार गर्ने एउटा खालको स्थिति जो सिर्जना हुँदैछ यसले काहीँ काहीँ रूपमा संघीयतालाई कमजोर बनाउने प्रयत्न भएको महसुस गरेका छौँ।
0: अब आजको दिनमा चाहिँ घर घरमा सिंहदरबार आयो, स्थानीय तहका प्रतिनिधि आइसकेपछि नागरिकहरू एकदमै डेलिभरीमा चाहिँ सहज हुन्छ, खुशी हुन्छन् भनेर चाहिँ यसको यो मर्मलाई चाहिँ अंगीकार गरेर संघीयता र स्थानीय तहमा जनप्रतिनिधिहरू आए, घर घरमा सिंहदरबार पनि आयो, सेवा सुविधा पनि आयो। तर कतिपय ठाउँमा के भयो भने घर घरमा सिंहदरबार आयो होइन, तर कतिपय स्थानीय तहले चाहिँ सिंहहरू जन्माए भन्ने पनि आरोप लाग्छ क्या तपाईँहरूलाई होइन। के छ अवस्था अहिले, अझै मेरो गाउँपालिकाको अवस्था के हो, डडेलधुरामा चाहिँ कतिको विकास गर्नुभयो? सिंह त बन्द भएन तपाईँ आफ्नो कार्यकालमा।
10: अब यस्तो छ, अब एउटा कुरा के भने एउटा आंशिक घटनालाई लिएर 753 नै त्यसमा मुस्नु भनेको त्यो पनि एउटा अतिमा हुन्छ। एउटा कुनै पालिकामा भएको त्यो जान अनजान वा अर्को कुनै कारणले भएको कमी कमजोरीलाई सबै पालिकामा यस्तै छ भनेर प्रचार गरिनु पनि यो एउटा अतिरञ्जना हो भन्ने हामीले बुझेका छौँ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने हाम्रा पालिकाहरू स्ट्रङ छन्। मैले भने सेवा प्रवाहमा आज कसैले पनि प्रश्न उठाउने ठाउँ छैन, सेवा प्रवाहमा हाम्रा पालिकाहरूले एकदम स्ट्रङली काम गरेका छन्। हामी हेरौँ 74 भन्दा पूर्वको अवस्था के थियो, त्यहाँको भौगोलिक त्यहाँका जनसमुदायले पाइरहेको सेवा प्रवाहमा कस्तो अवस्था थियो, त्यहाँको विकास निर्माणको अवस्था के छ, त्यहाँको त्यो कुराको तुलना मात्रै गऱ्यौँ। तथ्याङ्कहरूले अस्ति भर्खरै यो संघीय प्रतिनिधि सभामा अहिलेको अर्थमन्त्रीज्यूले यो बजेटका सिद्धान्त र प्राथमिकताकरणहरू पेश गर्दै गर्दाखेरि जुन ढङ्गबाट 10 वर्षको अवधिको उहाँले तथ्याङ्कसहित पेश गर्नुभएको छ, यसले पनि पुष्टि के गर्छ भने भौतिक पूर्वाधारको अवस्था हिजो के थियो, आज के छ, हिजो सेवा सुविधाको अवस्था, जनताले पाउने सेवा सुविधामा के थियो, आज के छ, स्वास्थ्यमा हिजो अवस्था के थियो, आज के छ, शिक्षामा हिजो कहाँ थियो, आज के छ भन्ने कुरा तथ्याङ्कले पनि पुष्टि के गरिरहेको छ भने काहीँ न काहीँ रूपमा काम भएका छन् भन्ने कुराहरूको प्रत्याभूति भएको छ।
0: अजय मेरोमा कस्तो छ अवस्था, अजय मेरोका नागरिकहरू उमेश भट्टजीसँग खुसी छन् सबै?
10: अब अस्ति भर्खरै हामीले 31 गते सार्वजनिक सुनवाई गरेका थियौँ, त्यो पनि तेस्रो पक्षलाई हामीले अनुरोध गरेर सार्वजनिक सुनवाई गरिदिनु पर्यो, यो अभिमत सर्वेक्षण गरिदिनु पर्यो भनेर गरेका थियौँ। त्यसमा धेरै गुनासा आलोचना भन्दा पनि सुझावहरू नै बढी आएका थिए, त्यसले पनि यहाँका जनताहरू आधारभूत रूपमा सन्तुष्ट हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। त्यही अनुसार हामीले काम गर्दै जाँदाखेरि हामीले मुख्यतया त्यहाँका जनतालाई विश्वास गरेर नै जसरी मलाई दोस्रो कार्यकालमा पनि त्यो जिम्मेवारी दिनुभएको छ, यसले पनि के पुष्टि गर्छ भने कहीँ कहीँ रूपमा त्यहाँका जनतालाई सन्तुष्टि बनाउने कुरामा हाम्रो टिम, म एक्लै भन्दा पनि हाम्रो सम्पूर्ण जनप्रतिनिधिको टिम, कर्मचारीको टिमले कहीँ कहीँ रूपमा त्यो योगदान हामीले गरेका छौँ। त्यो प्रतिफल स्वरूप आएको छ, जसको आज हामी केही तथ्याङ्कहरू दिन चाहन्छौँ। आज हाम्रो गाउँपालिका सुदूरपश्चिममै यस्तो गाउँपालिका हो जसले पूर्ण संस्थागत डेलिभरी गराएको छ। घरमा एउटा बच्चा पनि जन्मिन्न, सबै जति पनि बच्चा जन्मिन्छ स्वास्थ्य संस्थामा जन्मिन्छ। त्यस्तो संस्था गत वर्ष हामीले घोषणा गऱ्यौँ, यो वर्ष सुनिश्चित गरेका छौँ, सबै बच्चाले खोप पाएका छन्। र मुख्यतया हामीले हाम्रो नारा अन्तर्गत विभिन्न एक्टिभिटी गरेका छौँ, त्योमा भनेको गाउँको पैसा गाउँमै रोकौँ, कसरी जसरी हुन सकिन्छ गाउँमा आइसकेको पैसालाई बाहिर नल्याउँ, कृषिमा रोजगारीका अवसर सिर्जना गरौँ भन्ने कुरा गरेका छौँ। हामीले दलहन बालीमा, दुधमा, मासुमा, तरकारीमा, अण्डामा हामी आत्मनिर्भर भएका छौँ, आलुमा आत्मनिर्भर भएका छौँ। यसका लागि थुप्रै हामीले एक्टिभिटीहरू गरेका छौँ कि हामीले स्वास्थ्यमा हामीले हरेक 45 मिनट स्वास्थ्य संस्थामा पुग्ने कुराको सुनिश्चितता गरेका छौँ। त्यसका लागि हामीले एम्बुलेन्स सेवा 2 सुरुवात गऱ्यौँ, हामीले चिकित्सकीय सेवा गाउँमै दियौँ, ल्याब सेवा, भिडियो एक्सरे लगायतका थुप्रै सेवाहरू हामीले गाउँमा ल्याएका छौँ।
0: अब पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसकै सभापति शेरबहादुर देउवाले 7 पटकसम्म निर्वाचन जितेको ठाउँ हो त्यो होइन, तर तपाईँ त माओवादीका तर्फबाट भनौँ न त्यो तत्कालीन समयमा, अहिले त नेकपा बनिसक्नु भएको छ, तपाईँहरू पनि 2 पटक जित्नुभयो होइन, जनताले यति मिठो माया गरेका रहेछन्, धेरै ठूलो खर्च गरेर त जित्नुभयो होइन नि त, मन जितेर गर्नुभयो कि खर्च गरेर जित्नुभयो?
10: अब खर्च गर्न सक्ने त मेरो हैसियत पनि छैन,
0: तर लाखौं खर्च गर्नुभयो उमेश भट्टजीले भन्ने छ क्या निर्वाचनमा।
10: मैले खर्च गरेको, यदि कसैले यो अनुचित रूपमा खर्च गरेको भन्ने कसैलाई लाग्छ भने म त्यो पुष्टि गर्छु भने म के दावा गर्न चाहन्छु भने म यो पदमा 1 सेकेन्ड पनि बस्ने नैतिकता मसँग रहन्न। एक दोस्रो कुरो, खर्च किन गर्ने, के का लागि गर्ने भन्ने कुराहरू छ। मुख्यतया मान्छे को मन जितेर हामी यो ठाउँमा पुगेका छौँ। यदि खर्च हामीले गर्नु परेका हुन्छ भने अनुचित लाभ हामीले लिएका तथ्यहरू हुन्थे, अनुचित लाभ लिएको भए काहीँ काहीँ रूपमा अख्तियारमा जुन नियमनकारी निकायमा उजुरी परिसकेका हुन्थे। आजका मितिसम्म हाम्रो पालिका यस्तो छ, कुनै पनि कर्मचारीले, जनप्रतिनिधिले, कसैले पनि अख्तियारमा जवाब दिन जानु परे अवस्था छैन। त्यसैले पनि हाम्रो गाउँपालिकामा सुशासनको अवस्था के छ भन्ने कुरा यही कुराले पनि पुष्टि गर्छ। हामीले फरक राजनीतिक पार्टी मलाई लाग्छ अरू पालिकामा धेरै पालिकामा गएको छु गाउँपालिका राष्ट्रिय महासङ्घको तर्फबाट म अरू पालिकाहरूमा अरू पार्टीहरूबाट गरेका राजनीतिक दलहरूलाई संयुक्त अनुगमन गराउने पत्रकारहरूलाई अनुगमन गराउने प्रचलन धेरै कम मात्रामा छ। हामी प्रत्येक वर्ष दुई तीन चोटि अरू पार्टीका फरक आस्थाका राजनीतिक दलहरूलाई पनि ल तपाईँहरूले अनुगमन गरिदिनु पर्यो यो शिष्ट हामीसँग छ हामीले गरेका कामहरू तपाईँहरू गरिदिनुहोस् है अनुगमन भनेर हामीले नै अनुगमन गराउने गरेका छौँ। यसबाट पनि उहाँहरूबाट राम्रै फिडब्याक आउने गरेको
0: गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिलाई पनि श्रमसँग आबद्ध गर्न महिनाको एक दिन अनिवार्य श्रम भन्ने पनि रहेछ अहिले त्यो कहाँ पुग्यो भइरहेछ
10: त्यसलाई पनि हामीले अगाडि बढाएका छौँ। सार्वजनिक स्थानमा कुनै कुनै रूपमा श्रमसँग जोडिनुपर्छ मुख्यतया अहिले समस्या देखा परेको मनोविज्ञानले काम गरिरहेको देशव्यापी रूपमा जो समस्या छ माटो र पसिनालाई नजोडिने जो समस्या छ यसलाई जोडिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेर त्यो स्कुल लेभलमा र हामी आम समुदाय लेभलमा त्यो किसिमबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेर हामीले यो कार्यक्रम अगाडि बढाएका छौँ। यो कार्यक्रम पनि अगाडि बढिरहेको छ।
0: अब एउटा कुरा मेसर किनभने अब त्यहाँ तरकारी उत्पादन गर्ने होइन त्यसपछि कोल्ड स्टोरका कुराहरू डडेलधुरामा राम्रो तरकारी उत्पादन तरकारी कृषकहरू पनि छन् कतिपय रूपमा त्यहाँको तरकारी चाहिँ बाहिरतिर पनि निर्यात हुन्छ मलाई लाग्छ धेरै ठाउँहरूमा चाहिँ त्यहाँको तरकारी पनि पुग्छ ताजा तरकारीहरू उत्पादन त गर्छन् त्यसको बजारीकरणको कुरामा किसानहरूलाई त्यसमा प्रमोट गर्ने कुरामा अहिलेको अवस्था के छ जस्तो धेरै ठाउँमा त वैदेशिक रोजगारका लागि कतिपय युवाहरू बितिसकेको स्थिति कतिपयले गाउँ छोडेर स्थानीय तहै आए पनि गाउँ छोडेर चाहिँ शहरतिर पसेको परिस्थिति छ तर त्यहाँको ठ्याक्कै आजको आँकडा के हो त्यहाँ चाहिँ सबै नागरिकहरू सन्तुष्ट भएर गाउँमै छन् त्यतै छन्
10: अब यसो छ हाम्रो कृषिसँग व्यवस्थित गर्नका लागि हामीले कृषि एम्बुलेन्स सेवा पनि गरेका छौँ कृषकहरूको सञ्जाल पनि हामीले बनाएका छौँ पालिका स्तरको उहाँलाई बजारीकरण गर्नका निमित्त सहजीकरण गर्ने कार्य पनि गर्ने गरेका छौँ। तथापि पनि अलिकति मुख्यतया कृषि क्षेत्रमा देखिएको जो जंगली जनावर मुख्यतया बाँदर र बँदेलको समस्याको कारणले अलिकति त्यो कृषिप्रतिको आकर्षण घट्दो क्रममा छ तर त्यसलाई पनि हामीले व्यवस्थित गर्ने कुरा खोजिरहेछौँ। अब जो बसाइसराईको समस्या छ यो बसाइसराईको समस्या त देशभरिमा जुन किसिमबाट बसाइसराई छ त्यो बसाइसराईबाट हामी पनि प्रताडित नै छौँ तर केही केही परिवारहरू अहिले फेरि यो तराईबाट गइसक्नु भएको फर्किने क्रम पनि सुरुवात भएको छ अलिकति त्यो एकदम न्यून संख्यामा छ त्यसलाई अलिकति बढोत्तरी गर्नुपर्छ भन्नेमा हामी छौँ।
0: अब अहिले चाहिँ अझै मेरोमा तपाईँले गरेका काम अब यो हुन त अब जाने संहारमा पनि हुनुहुन्छ सात आठ महिना कति बाँकी छ होइन यहाँहरूको कार्यकाल चाहिँ एकदमै मैले राम्रो काम गरेँ अझै मेरोमा एकदम चाहिँ जनताले चाहिँ यसको चाहिँ अपनत्व लिए यो कामको चाहिँ प्रशंसा गरे भन्ने खालको के छ त्यहाँ पर्यटनको क्षेत्रमा होस् वा कृषिका क्षेत्रमा होस् वा अन्य होइन सुशासनका क्षेत्रमा होस् नागरिक तहका क्षेत्रमा होस्
10: अब मुख्यतया हामीले गरेको एउटा महत्वपूर्ण काम मध्येको हाम्रो गाउँपालिकाको नाम नै अजयमेर गाउँपालिका छ जो अजयमेर कोटको नामबाट छ डोटी राज्यको राजधानी रहेको हो र त्यसको उत्खनन कार्य हामीले पुरातत्व विभागसँग उत्खनन कार्य सुरुवात गरेर त्यसको हामीले जीर्णोद्धार कार्य पनि अगाडि बढाएका छौँ क्रमिक रूपमा त्यो अगाडि बढिरहेको छ र अर्को महत्वपूर्ण कुरा भनेको अजयमेर कोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका निमित्त छलफलको बहसको सुरुवात भएको छ र अब सम्भवत नेपालको तर्फबाट प्रस्ताव गर्नुपर्ने प्रस्ताव भएमा त्यसभित्रको पहिलो नम्बरमा हाम्रो अजयमेर कोट रहेको बेहोरा पनि हामी जानकारी गराउन चाहन्छौँ। त्यो सँगसँगै हामीले हाम्रा स्थानीय समग्र स्रष्टाहरू कला संस्कृतिहरू भूगोल संस्कृति पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार र त्यसपछिको मनोविज्ञान जोड्नका निमित्त हामीले स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गरेका छौँ। शिक्षा क्षेत्र मुख्य पूर्वाधारको पनि पूर्वाधार हो शिक्षामा लगानी यो खर्च होइन लगानी हो भन्ने कुराहरूलाई मध्यनजर गरेर हामीले प्रत्येक वर्ष शैक्षिक सम्मेलन
11: गर्ने
12: यस समयको साथमा जितु सुनचादी पसल
13: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङद्वारा गत वर्ष 33 वटा अपाङ्गता कार्ड वितरण, हिजो मात्रै 9 जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरे। वालिङ नगरपालिकाद्वारा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित वसोबासीको लागत संकलन शुरू, सम्बन्धित वडा कार्यालयमा निवेदन तथा फारम भर्न आग्रह। र वालिङमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु। आधी खोला खबर अब विस्तारमा। वालिङ नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 33 वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ। नगरपालिकाले क वर्गको रातो कार्ड 10 वटा, ख वर्गको निलो कार्ड 10 वटा, ग वर्गको पहेलो कार्ड 11 वटा र घ वर्गको सेतो कार्ड 2 वटा गरी 33 वटा अपाङ्गता कार्ड वितरण गरिएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा देवी डुम्रेले बताउनुभयो। रातो र निलो कार्ड प्राप्त गर्नेले राज्यबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने उनीहरूको स्वास्थ्य बीमा समेत राज्यले गरेको छ। बाँकी ग र घ वर्गका व्यक्तिको नगरपालिकाले विगतका वर्षहरूमा स्वास्थ्य बीमा गरेको थियो। नगरपालिकाले हरेक महिनाको 5 गते अपाङ्गता परिचय पत्र वितरण गर्दै आएको छ। हरेक महिनाको 5 गते बाहेक आकस्मिक रूपमा कार्ड आवश्यक पर्नेहरूको हकमा बैठक बसेर निर्णय गरी कार्ड दिने व्यवस्था गरिएको डुम्रेले बताउनुभयो। मंगलबार मात्रै 9 वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। क वर्गको 1, ख वर्गको 3, ग वर्गको 1 र घ वर्गको 4 गरी 9 वटा कार्ड वितरण गरिएको जुम्रेले बताउनुभयो। वालिङ नगरपालिकाले नगरभित्र रहेका भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको लगत संकलन कार्य शुरू गरेको छ। भूमि समस्या समाधान आयोगले यही साउन 4 गते गोर्खापत्रमा जारी गरेको 35 दिने सूचना अनुसार नगरपालिकाले यो प्रक्रिया अगाडि बढ़ाएको हो। नगरपालिकाका निवृत्तमान प्रमुख प्रशासकीय अधिकृत भोजराज बगालेले जारी गरेको सूचना अनुसार वालिङ नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूलाई आवश्यक प्रमाण तथा कागज सहित सम्बन्धित वडा कार्यालयमा गएर निवेदन फारम भर्न आग्रह गरिएको छ। फारम भदौ 6 गतेसम्म भर्न सकिने जनाइएको छ। फारम भर्नका लागि परिवारका सबै सदस्यहरूको नागरिकताको प्रतिलिपि, 18 वर्ष मुनिका सदस्यहरूको हकमा जन्म दर्ताको प्रतिलिपि, घरमूली तथा श्रीमान श्रीमतीको 1-1 प्रति पासपोर्ट साइजको फोटो, घरमूली वा श्रीमान श्रीमतीको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ताको प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ। स्थानीय तहले सम्बन्धित वडा कार्यालय मार्फत समयमै तोकिएका कागजात सहित उपस्थित भए लगत संकलन प्रक्रियामा सहभागी हुन नगरवासीलाई अनुरोध गरेको छ। भूमि आयोगले गण्डकी प्रदेशका स्याङ्जाका 8 पालिका सहित माग्दी, मुस्ताङ, बागलुङ, मनाङ, पर्वत, गोर्खाका विभिन्न पालिकालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न भनेको थियो। ट्रेलरको ठक्करबाट वालिङमा मोटरसाइकल चालकको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका 6 मिर्दी पुलमा मिर्दीबाट वालिङतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार वालिङ छ आबडाली बस्नी 55 वर्षीय विनोद अरियालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। साँझ 5:30 बजे C1 11 80 नम्बरको ट्रेलरले एउटै दिशातर्फ जाँदै गरेको G18 P 62 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। गम्भीर घाइते अरियालको हात खुट्टा र छातीमा चोट लागेको थियो। निजलाई चिकित्सकले साँझ 6:25 मृत घोषणा गरेका थिए। ट्रेलर चालक बैतडी जिल्ला मेलौली नगरपालिका 2 बस्ने 24 वर्षीय निरज चन्दलाई ओडा प्रहरी कार्यालय फालिङले नियन्त्रणमा लिएको छ। अरियालको शव अस्पतालको शव गृहमा राखिएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरू गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सङ्घाले 1 वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कार्यवाही गर्दा 1,15,30,000 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयको वार्षिक प्रगति विवरण अनुसार गत आर्थिक वर्ष 2082/83 जिल्लाभर विभिन्न प्रकारका 13,551 सवारी साधन कार्यवाहीमा परेका छन्। ती कार्यवाहीबाट 1,15,30,000 रूपियाँ राजस्व संकलन भएको हो। सबैभन्दा धेरै कार्यवाही मोटरसाइकलमा गरिएको छ। कार्यालयका अनुसार आर्थिक वर्षभर 4,614 मोटरसाइकल कार्यवाहीमा परेका छन्। त्यसपछि कार तथा जीप 3,326, ट्रक र टिप्पर 2,255, बस 1,540, ट्र्याक्टर 912 र अन्य 942 सवारी साधन कार्यवाहीमा परेका छन्। आर्थिक वर्षको तथ्याङ्क हेर्दा जेठ महिनामा सबैभन्दा धेरै कार्यवाही गरिएको छ। जेठ महिनामा मात्रै 1,502 सवारी साधन कार्यवाहीमा परेका छन्। त्यसबाट 12,27,000 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। तथ्याङ्कले ट्राफिक कार्यवाहीसँगै राजस्व संकलनमा पनि घट्दो प्रवृत्ति देखाएको छ। आर्थिक वर्ष 2081/82 19,289 सवारी साधन कार्यवाहीमा परेका थिए भने त्यसबाट 1,41,53,500 राजस्व संकलन गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष 80/81 14,610 सवारी साधनमाथि कार्यवाही हुँदा 1,10,97,000 रूपियाँ राजस्व उठेको थियो। यस वर्ष भने कार्यवाहीमा परेका सवारी साधनको संख्या र त्यसबाट उठेको राजस्व दुवै घटेका छन्। यही कारण पछिल्ला 3 आर्थिक वर्षको तुलना गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यस वर्ष केही हदसम्म कम राजस्व संकलन गरेको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर साईले जेएनसी आन्दोलन र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कार्यवाही प्रभावित भएकाले त्यसको असर कार्यवाही र राजस्व संकलनको तथ्याङ्कमा पनि देखिएको बताउनुभयो। यस्तै आर्थिक वर्ष 82/83 जिल्लाभर 20 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 9 जनाको मृत्यु, 24 जना गम्भीर घाइते र 23 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा सबैभन्दा बढ़ी मोटरसाइकल, जीप तथा बस संलग्न रहेको विवरणमा उल्लेख छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक शाहीले ट्राफिक कार्यवाहीको उद्देश्य राजस्व उठाउन नभई दुर्घटना न्यूनीकरण र सड़क अनुशासन कायम गर्नु रहेको बताउनुभयो। वहाँका अनुसार अत्याधिक गति, ओभरलोड, कागजातमा बोक्ने मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउने तथा हेलमेट र सिट बेल्ट प्रयोग नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष निगरानी गरिएको छ। विद्यालय, चालक, यातायात व्यवसाय र स्थानीय तहसँग समन्वय गरेर ट्राफिक सचेतना अभियानलाई समेत निरन्तरता दिएको उहाँले बताउनुभयो। शाहीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घट्ने भन्दै सबै चालक र यात्रीलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गर्नुभयो। उहाँले सड़क सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले नियम पालना नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्नुभयो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। हिमाली पर्यटनको प्रमुख गन्तव्य मनाङमा आर्थिक वर्ष 2082-83 नेपाली पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको छ। मनाङ प्रवेशद्वार धारापानीको मासिक तथ्याङ्क अनुसार साउनदेखि असारसम्म कुल 40,377 नेपाली पर्यटक मनाङ पुगेका छन्। यस अवधिमा 24,731 पुरूष, 15,633 महिला र 13 अन्य पर्यटकले मनाङ भ्रमण गरेका छन्। तथ्याङ्कले धार्मिक, प्राकृतिक तथा साहसिक पर्यटनप्रति नेपाली को आकर्षण निरन्तर बढ़दै गएको देखाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याप मनाङका कार्यालय प्रमुख ढग बहादुर भुजेलले बताउनुभयो। वर्षभरिमा सबैभन्दा धेरै नेपाली पर्यटक कार्तिक महिनामा मनाङ पुगेका छन्। कार्तिकमा मात्रै 8,165 जनाले मनाङ भ्रमण गरेका छन्। त्यसपछि वैशाखमा 7,200, असोजमा 6,560 र चैतमा 6,126 नेपाली पर्यटक पुगेका छन्। यी चार महिनामै वार्षिक पर्यटक आगमनको करिब 70% हिस्सा रहेको देखिन्छ। वर्षायामका साउन र भदौमा भने पर्यटक आगमन अपेक्षाकृत कम रहेको छ। साउनमा 373 र भदौमा 1,198 नेपाली पर्यटक मनाङ पुगेका छन्। मनसूनका कारण सड़क तथा पदमार्गमा हुने जोखिम, पहिरो र प्रतिकूल मौसमका कारण यस अवधिमा पर्यटक आगमन घट्ने गरेको पर्यटन व्यवसायी भुवन कार्कीले बताउनुभयो। मंगिरमा 3,331, पुसमा 1,218, माघमा 575, फागुनमा 2,093, जेठमा 2,759 र असारमा 779 नेपाली पर्यटक मनाङ पुगेका छन्। यसले मनाङमा पर्यटन गतिविधि वर्षभरि सञ्चालन भए पनि मुख्य पर्यटकीय सीजन शरद र वसन्त ऋतु रहेको देखाउँछ। साउनको पहिलो सातासम्म पोखरा महानगरपालिकाभित्र 80% रोपाई सम्पन्न भएको छ। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार महानगरभित्रका सिंचाई सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाई सकिएको र सिंचाई सुविधा नभएका केही स्थानमा आकाशे पानीको भरमा रोपाई भइरहेको छ। महानगर क्षेत्रका केही पाखा गाउँहरूमा रोपाई अझै बाँकी छ, अन्य ठाउँमा लगभग सकिएको अवस्था छ, वहाँले भन्नुभयो। पोखरा महानगरभित्र 11,200 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कडरियाले जानकारी दिनुभयो। यी क्षेत्रका सबै ठाउँमा धान उत्पादन हुने गरेको छ। बजार क्षेत्र घडेरी बनाएर राखे पनि वर्षायाममा पानीको व्यवस्था हुने ठाउँमा धान रोप्ने गरेको पनि पाइन्छ। खेती गर्ने जमीन केही घट्दै गए पनि प्रति इकाई क्षेत्रफलको उत्पादकत्वमा कमी भएको छैन, उहाँले भन्नुभयो। पोखरा महानगरभित्र धेरै स्थानमा जेठोबुढो धान रोपाई नै हुने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार महानगरभित्र 40% जेठोबुढो धान रोपाई हुँदै आएको छ। यहाँ जेठोबुढो धानको नै बाहुल्यता बढ़ी छ। अन्यमा पहिले अनदी लगाएका धानहरू पनि छिटपुट रूपमा उत्पादन हुने गरेको छ, उहाँले भन्नुभयो। यहाँका मकै खोला, हाँडी खोला, अर्मला, आर्बा, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन्। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङद्वारा गत वर्ष 33 अपाङ्गता कार्ड वितरण, हिजो मात्रै 9 अपाङ्गता परिचय पत्र प्राप्त गरे। वालिङ नगरपालिकाद्वारा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरू, सम्बन्धित वडा कार्यालयमा निवेदन तथा फारम भर्न आग्रह। र वालिङमा ट्रेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु। आधी खोला खबर सकियो। साँझ 6:30 अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर पनि आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल साउन महिनाको 6 गते बुधबार तदनुसार सन् 2026 जुलाई 22 तारीक असार शुक्ल पक्षको अष्टमी तिथि बिहान 7:48 बजेपछि नवमी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आमदानी बढ़ाउने काम शुरू हुनेछ तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च नपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। वृष राशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। पहिलेका चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। मिथुन राशि हुनेहरूको लागि अधीनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। कर्कट राशि हुनेहरूको लागि साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ़दा फाइदा उठाउन सकिनेछ। अन्यलमा मानिजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। सिंह राशि हुनेहरूको लागि विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पछ्याएर पनि नयाँ काममा जग बसाउने मौका छ।
कन्या राशि हुनेहरूको लागि दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनज्ञ धन लाभ हुनाले शोक पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ। तुला राशि हुनेहरूको लागि मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्। पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोड़िएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृश्चिक राशि हुनेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढ़िनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढ़ाका साथीभाइको निम्ति प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौड़धूप भने गर्नुपर्ला। चुनौती पछ्याउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। धनुराशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ। मकर राशि हुनेहरूको लागि नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ़नेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसुसुकी अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढ़िएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौड़धूप गराउन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्। तापनि नियमित काम सम्पादन हुनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर रा, निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पढ़नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा शुभ जन्मदिन परेको छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गतेसम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctbtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज
1: हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।

0: चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9862639399
1: हाङसाङबी छाया क्षेत्र शिव मन्दिरको सूचना
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9856875373।
2: हाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 हाङसाङदी।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363440331, मोबाइल 98560553131।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही साउन 10 गते शनिबारका दिन
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
6: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
7: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
6: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
7: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
6: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
7: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि, मोबाइल 98560-51-068 र 98673-70-771।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 10 गते शनिबारका दिन
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-4140-051, मोबाइल 98-560-52-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
4: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
9: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
10: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856-27971 र 9861-00866।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
4: चिया कस्तो सास गुनाएको तिम्रो त?
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
13: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
14: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9864-48-622 र 9921-44-0029।
16: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
17: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
16: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
17: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
17: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
18: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
19: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
19: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
19: हाम्रा सेवाहरू:
18: दाँत तथा मुखको परीक्षण,
19: दाँतको एक्सरे,
18: दाँत सफा गर्ने,
19: दाँत टल्काउने,
18: मुख गनाउने समस्याको उपचार,
19: दाँत रङको सिमेन्ट भर्ने,
18: दाँतको जरेदेखिको उपचार,
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
18: साधारण दाँत निकाल्ने,
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
19: गिजाको शल्यक्रिया,
18: कृत्रिम दाँत राख्ने,
19: दाँत रङको वा मेटलको खुल लगाउने,
18: बच्चाहरूको दाँतको विशेष उपचार
19: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
18: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
19: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
20: ए नानी, त्यो पानी नपिऊ त।
21: किन र काका?
20: त्यो पानी फोहोर छ।
21: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
22: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: कृष्ण अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
3: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 मा अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
3: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
2: हाम्रा विशेषताहरू:
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
2: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
3: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
2: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
3: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
2: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
3: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
2: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
2: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
3: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
2: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
3: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
2: स्वच्छ समेना गृहको व्यवस्था,
3: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
2: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9856013224,
3: 9846171184,
2: 9846073799,
3: 9856551141,
2: 9846086125,
3: 9461507080,
2: 9461724276
3: र 9461716661।
2: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
7: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855502171।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9842349390।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: श्री घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
7: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
8: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 63-4-41-163। मोबाइल 98-61-98-870।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98-464-85-411।
4: नमस्कार हल्दर साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
4: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनु होला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
8: बुढी, यो
1: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
8: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ सर मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु।

0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
2: मृदु स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन वरिष्ठ सुगर, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, थाइराइड, उच्च रक्तचाप, निसन्तानपना, हर्मोन गडबडी, तल्लो पेट दुख्ने, पाठ्यघर चिलाउने, महिनावारीमा गडबडी, पाठ्यघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्नु परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मृदु स्वास्थ्य क्लिनिक वालिङ छ, मृदु तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849701747। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9871-29-657।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, छिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364-41-006। मोबाइल 98560-55-266।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक राम्रो रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
3: मोबाइल 98560-39988 र 98560-55988।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98135-56-496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेता नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत साथ सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अले हमरा गाड़ी में 9 बजे छा
1: ए समय को साथ मा जितु सुनचादी पसल भुसाल पेट्रोल पंप संगै चोडिएको डिपार्टमेंट स्टोर्स को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटो मा कुनाको लाइन मा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: रेडियो आदि खोला 105.4

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा काजाकिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 आएको बाढ़ीमा फँसेका 4 जनाको उद्धार गरिएको छ। बाढ़ीले बगाउँदा 1 जना बेपत्ता छन्। 4 जना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विकर र विनोद श्रेष्ठ भीरमा अड्किएको अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो। अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढ़ीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ। उहाँको खोजी कार्य भइरहेको छ। बाढ़ीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमीन कटान गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 जना नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्र र वन पैदावार समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएका हुन्। ईपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीक अर्थात साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भई 39 वर्ष ननागेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई9 वा ई10 भिसामा 5 वर्ष वा त्योभन्दा बढ़ी समय नबसेको हुनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ। तर कोरिया भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले जनाएको छ। परीक्षा आवेदन संख्याको आधारमा भाषा परीक्षाको मिति तय हुनेछ। आज बीपी कोइरालाको 45 स्मृति दिवस। नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। वहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्नीमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने यति बेला संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट अर्थात 30 वटामा 50 रूपियाँ भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारिमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। संघका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्री बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिने भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउण्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि स्रोत जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोयाममा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री कियर स्टर्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिवान्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज चुनारा, निर्दोष बस्नेत, रविन नगरकोटी, हिमाल दु सुनारी, दिपेश कुंवर र विनोद बहादुर चन्द्र रहनु भएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। चारवन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिपिरिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98-469-18-921 र 98-462-39-399।
7: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98-015-23-050, सहयोगका लागि मोबाइल 98-015-23-051।
9: छिटो बनेको वर्ल्ड लिङ्क। अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
9: मोबाइल नम्बर 9855054313 र 9141443842।
5: मूल्य होइन स्वास्थ्य रोजौ।
10: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
10: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9855085667।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856055331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार
3: यही साउन 16
0: गते वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्म
4: 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त?

0: तार आरो फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151 ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
0: सम्पर्क मोबाइल 98462 98145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 98560501119 र 98560333246

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरे मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0
5: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
6: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
5: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
6: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
7: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
4: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
7: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोबेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069386
0: पर्वत जाने गेट सहारा एग्रोभेट
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
8: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
8: फोन 063-441-258।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटलको खुर लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
2: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
2: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
1: हाम्रा विशेषताहरू:
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
2: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
1: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
2: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
2: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
1: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
2: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
2: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
2: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
1: स्वच्छ चमेना गृहको व्यवस्था,
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224,
2: 98460-71-184,
1: 98460-43-799,
2: 98560-55-141,
1: 98460-86-125,
2: 98461-5780,
1: 98461-24-276
2: र 98461-17-661।
1: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने, अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर। वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468 32809 र 9855551

0: छाङथाङ्गी छायाक्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855787573।
1: छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63961004,
1: सम्पर्क मोबाइल 97484434।
5: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
6: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 63641460024।

0: हुनुनी कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भचाई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9863770071। छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 9864-81-173। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार, प्रसन्न मेडिको फर्मा, भिरकोट बैर घारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855071771 र 9864100866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: to all.
1: नमस्कार हल्दर साहब, क्यानन तपाई त फाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल,
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख।
0: स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।

0: छोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
1: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
2: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्धेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9840501।
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही साउन 10 गते शनिबारका दिन
6: खार जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
8: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ।
9: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
8: साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9850602549।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: डाउनलोड करें रोजाना एप्लीकेशन और पाएं 50 रुपए पेटीएम कैश, 25 रुपए रजिस्टर करने पर और 25 रुपए मेरा रेफर कोड यूज करने पर।
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
2: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7147।
3: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
5: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मरिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
6: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
7: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
6: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
7: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
8: सार्वजनिक हितका लागि रेडियो आदिखोला।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको चुट्टी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
7: धाराको टुट्टी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण। अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।

0: यस समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98469-39399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-3031। मोबाइल 98560-55331।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
6: यही साउन 10 गते शनिबारका दिन
5: पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163। मोबाइल 98461-98870।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: 者。
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
1: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, छिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063441400006, मोबाइल 98565266। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-2129 र 98-461-2551।
5: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।
0: खुल्यो खुल्यो खुल्यो, पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा।

0: तपाईँ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउमा पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन सोह्र गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9844-85411
0: सुन्नु न
5: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
5: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855-31966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 9855-50119 र 9855-33246
7: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
8: मोबाइल नम्बर 98467 21380।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन वरिष्ठ सुगर थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ उक्त दिन सुगर थाइराइड उच्च रक्तचाप निसन्तानपना हर्मोन गडबडी तल्लो पेट दुख्ने पाठ्यघर चिलाउने

0: महिनावारीमा गडबडी, पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्नु परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9849701747। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिवार।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86-005।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364-40-600।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0063-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
5: फोन 0063-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Goodness, no. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजी कक्ष
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदिखोला 105.4
3: सबैभन्दा पहिले मुख्य खबर बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो तोलाको 2,91,000 रूपियाँमा कारोबार युक्रेनका रक्षा मन्त्रीपछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू नेपाल खबरमा अब पूरा खबर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ग्रीन रन प्रतियोगिता गरेको छ जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ वहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल कार्यक्रममा बोल्दै वहाँले सामाजिक न्याय मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो बीपी कोइरालाको 45 स्मृति दिवस यसका अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन् बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल डाक्टर दिनेश चन्द्र देवकोटा जयराम थापा भरत बहादुर केसी किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ निक्षेप संकलन उपकरणको निष्कासन पनि आज गरिनेछ निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ सावा तथा ब्याज 2083 असो 27 गते भुक्तानी गरिनेछ बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ एउटी सहभागीले फरक फरक ब्याजदरमा एक भन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन् नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़्यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाडौँ उपत्यका सहित आज तेह्रथुम संखुवासभा रामेछाप दोलखा काभ्रे कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ बाजुरा डोटी डडेलधुरा बैतडी दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420 470 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573 रूपियाँ 60 पैसा पर्न आउने संघको दावी छ। यसअनुसार प्रति गोटा 19 रूपियाँ 20 पैसा पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतिलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडेरोभले पनि द्रापतिलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतिलाई सैन्य संरचना सुधार हतियार आपूर्ति र द्रोण सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल कजाकस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा पहल गहतराज सन्तोष बिक सरोज बरदेवा राजेन्द्र धामी सूरज चुनारा नृपध्वज बस्नेत रवि नगरकोटी हिमाल सुनारी दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रतार भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 98460173।
6: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
4: छिटो भनेको ओल्ड लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
5: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्देक करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 67-44-331, मोबाइल 98565-53-331।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
0: स्वच्छ समेना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9856013224
1: 9460171184
0: 9460437799
1: 9560551141
0: 9460861125
1: 9460557080
0: 9460242076
1: र 9460176061
0: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
3: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी भने जहाँको त्यही
3: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
3: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे
4: सम्पर्क फोन नम्बर 0364146624
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना
2: लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
3: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था

0: अर्थहरू लाग हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: छोरी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6174-47।
5: च्या कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921-4047-029।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाचा सोरुम, भिरकोट एक बैरधारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
3: प्रसन्न मेडिको फर्मा भिरकुट बहिरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
5: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बहरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क मा
1: मा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ। कार्यक्रमका विशेष आभाकाकै सुन्दर चौतारीबाट अनि निभाकालीन समयबाट कार्यक्रमका विशेष आभाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजा आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम कामसिखा भाका यहाँहरूले साङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम काम्बसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम काम्बसिखा भाकाको अर्को भिन्न श्रृंखला बुधवारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौं। बुधवारीय व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष फरक खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौ। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई करिब करिब 2 बजेसम्म सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ। यसो मधुर खालको कौडा भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा टुपी झैं सिरमा सझाउ जुनी भरमा तिम्रो पिपालु तिमी मेरो बारे यस्तो मधुर खालको गौडा भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मिसिका भाकामा सही सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उभार्यौं यिनी अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ आजको यस सन्दर्भ साईमा रहेर रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौ सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ पुनः पाँच सत भने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेनामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9850604502 र 9860551401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9850501119 र 9850533246
6: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
1: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
6: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
1: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
6: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला। हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
6: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9863770771। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844584411।
8: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
9: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
8: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
9: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
8: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
9: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 0638590440 र 98569940।
10: रेडियो आदिखोला 105.4

कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भागमा। आज हामी कार्यक्रमका विशेष भागको सुन्दर व्यवसाय बुधबारी व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। तपाईँहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाँ आज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास राख्दै यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिष्ट भाकमा। आजको सुन्दर व्यवसायी बुधबारी व्यवसायमा छौ। यहाँहरू कार्यव्यस्ततामा हुनुहुन्छ, फुर्सदीको समयमा यात्राको क्रममा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास राखेका छौ। र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार, के हुनु र भाइ? यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देश चाहिँ ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
6: छिटो बनेको वर्ल्ड लिङ्क।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
7: मोबाइल नम्बर 9847621380।

0: access to all.
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
4: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विस्तृत भागमा। हामी तपाईँहरू समक्ष यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं र अब भने हामी कार्यक्रमको अन्तिम समयमा पनि आइपुगेका छौं। आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै आजको यस व्यवसायबाट हामी छुट्टिएर जानुपर्ने समय भएको हुँदा जाँदा जाँदै तपाईँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय बुधबार व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनिस अहिले हाम्रो गाउँमा दुई बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सप्लो 4 मेगाहर्ज को रेडियो आदि खोले रहै क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाई यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9894618921 र 9862439399
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
2: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
2: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
2: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364141051 मोबाइल 9856052949 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्देक करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-440-331, मोबाइल 98565-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6024।

0: नया बनाउँदै हुनुहुन्छ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855-19076, 9861-71976 र 9817-16823।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-4141-163, मोबाइल 9841-98870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
7: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
8: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
9: सरा, किन बोलाको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू।
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने
12: समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
7: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
11: छिटो भनेको वर्ल्ड लिङ्क।
12: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइरहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।
10: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना: यही साउन 10 गते शनिबार
15: परीक्षा दिन वरिष्ठ सुगर थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर थाइराइड उच्च रक्तचाप निसन्तानपना हर्मोन गडबडी तल्लो पेट दुख्ने पाठेघर चिलाउने महिनावारीमा गडबडी पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्न परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087 मोबाइल 9849701747। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र

0: 98241 4729। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
3: फोन 0-3-4-4-6-6।
4: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98560-39988 र 98560-55988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबडी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516535 र 9813769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
12: यस समयको साथमा जितु सुनचादी पसल,
13: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
14: रेडियो आदि खोला 105.4 बाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबढ़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसैगरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दे आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रम गरी फ्यूजन सोलर 9.2 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार फ्यूजन सोलर पीवी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाई छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड़ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सुट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सुट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि 2 वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
15: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
16: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
15: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
17: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठ पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
17: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
20: फोन 0556943333 4935555।
14: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न माताहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नु भएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद बारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 1 वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ़्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।
21: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बम्मल्ल
20: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
21: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
22: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
21: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
22: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
21: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
23: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
24: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
23: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
24: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
23: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
24: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
23: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
24: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
21: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
23: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
24: सम्पर्क मोबाइल 98462-98145।
25: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
26: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
25: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुम कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
26: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
25: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
26: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
25: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
26: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
25: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
26: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
23: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
24: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
23: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरी
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849 र 9862 39 399
4: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
5: बिग्रीका बनाएर हुने भए बनाम्ला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468 32809 र 9855501

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
4: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ, भूषाल पेट्रोल पम्प, गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: छानछानी छायाचित्र शिव मंदिर को सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855687573।
1: छाङसाङदी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङदी।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो
3: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला? रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार
0: यही साउनसुर
2: गते वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844-85411।
0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0638-590-440 र 9850-29-440।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।

0: खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए
1: भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस
0: सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
2: सरा किन बोलाको मलाई
3: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
4: हाम्रा विशेषताहरू
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
4: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
4: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ समृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-466-54-123 र 98-066-61-52
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
6: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
6: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98-560-30-829 अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
2: फोन 0364142558।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा, सम्पर्क नम्बर 0364146696।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364146469 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: ना, अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
6: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
5: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
6: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
5: हाम्रा विशेषताहरू
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
5: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
6: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
5: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
6: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
5: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
6: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
5: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
6: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
5: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
6: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा
5: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
6: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
5: स्वच्छ समेना गृहको व्यवस्था
6: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
5: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224
6: 98460-71184
5: 98460-43-799
6: 98560-55-141
5: 98460-86-125
6: 98461-5780
5: 98461-24276
6: र 98461-17661
5: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
8: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
9: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
10: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
9: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
10: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
9: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
11: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
12: सम्पर्क मोबाइल 97484-34484।
13: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
2: र मिर्दी करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन फाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै फाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364-41-051, मोबाइल 98565-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-7-4-41-6-24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162823।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461068251।
6: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855031966।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिमा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9560585667।
9: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना: यही साउन 10 गते शनिबार का दिन वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, थाइराइड, उच्च रक्तचाप, निसन्तानपना, हर्मोन गडबडी, तल्लो पेट दुख्ने, पाठेघर चिलाउने, महिनावारीमा गडबडी, पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्न परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087, मोबाइल 9469701747। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163 मोबाइल 9841698870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363441246, मोबाइल 9856501119 र 9856333246।
4: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
7: मोबाइल नम्बर 9846086005।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
9: फोन 0364460600।
11: ए दिदी, पक्नुष्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
11: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
11: मोबाइल 98560 3988 र 98560 55988।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिल चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-5-60-27-971 र 98-4-61-00-866।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको
3: खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
11: छिटो बनेके ओल्ड लिङ्क।
12: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
13: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
12: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
13: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
14: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439390। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, हायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
5: भावपूर्ण श्रद्धांजलि। यस आधीखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आधीखोला 105.4 मेगाहर्ज वालिङ 8 स्याङ्जाका संचालक समिति सदस्य चक्रबन्धु रेग्मीका पूजनीय पिता खेमानन्द रेग्मीको यही साउन 5 गतेका दिन भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछ। छौं। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ स्याङ्जा।
6: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
5: यही साउन 10 गते शनिबारका दिन
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
7: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
6: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03-64-41-044, मोबाइल 98-60-81-173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9855054313 र 9141348 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो।
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
5: खानसानी छायाक्षेत्र शिव मन्दिरको सूचना।
6: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
5: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
6: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
5: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 9841648515 र 9556875073।
6: छाङछाङदी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङछाङदी।

0: बाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9864 85411

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेदी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-052।
7: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए, भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
8: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 98-460-2129 र 98-461-68-251।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364 41 00 6, मोबाइल 98560 55 266। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0364 41 00 46, मोबाइल 98560 50 119 र 98560 33 246।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वा, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570 62 866 र 98470 39 866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
6: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
6: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौ,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
1: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
8: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
9: रेडियो आदिखोला 105.4

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा
1: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय।
0: मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितल भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण।
1: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित स्थिति प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने।
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र।
1: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
6: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मशान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
1: शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल बैंकिङ कसूर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
0: मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पद्मबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना उद्धार सामग्री पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
1: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली 9 भारतीय तथा जापान मेक्सिको स्पेन र सिंगापुरका एक एक जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेपाल सरकार र व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोड़फोड़ गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान पावर व्यवसायहरूलाई प्रति श्रमिक 50 100 अमेरिकी डलरसम्म बुझाउन दवाब दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असूल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाइ छ। यसैकि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क मेडिकल खोप र दर्ता खर्चसहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्राचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
1: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न माताहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकारभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
0: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढ़ाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यसहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दैछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशनपछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्व संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद बढ़िरहेको छ।
1: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नुभएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल तर्फमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
7: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
7: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
7: कार्यस्थल काठमाडौँ, जनकपुर, खरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
5: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
7: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
8: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत। छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय, मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2 लाख बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेश र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बालबालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नु भएको छ।
11: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने, 1,000 दिनका आमाहरू भनेर हाम्रा एउटा मुख्य पोषणको र खोपको उसमा 1,000 दिनका आमा भनेर समूहहरू छन्, हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुनसक्छ। तर त्यो चिज नहुँदा पनि कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने, दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड़ दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्।
12: अब मधेस र लुम्बिनी प्रदेश बढ़ी कुपोषित बालबालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ, के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त?
11: पोषण आफैमा यो क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो। साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन् यसमा केही न केही असर त परेको छ। तर अब हामीले यो कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढीभन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा यो प्रयत्नमा विशेष जोड़ चाहिँ दिएका छौं।
12: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
11: यहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौं, उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ। प्रदेश तहमा पनि थोरै बजेटहरू छुट्याएको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तै लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरी नहुने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
12: बाल बालिकालाई कुपोषित नै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
11: यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्लोगान पनि गरेका छौं र अब घर परिवार अथवा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौं भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बालबालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बालबालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा र बालबालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गर्यौं भने भोलिका दिनमा ती बालबालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धान देखाएको कुरा छन्, हामीले पनि देखेको छौं। र त्यसकारण बालबालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ 5 वर्षपछि 10 वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन 1 गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत 4 गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित 11 जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन। यस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
1: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 बाट 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45,00,000 गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा छरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
14: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
13: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत तीन वर्षदेखि रोकिएको 5% निर्यात अनुदान लाई निरन्तरता दिने भ्याट र बीजक मूल्यांकन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन् जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
5: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.67 अर्ब कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5.18 अर्ब रूपियाँमा किनबेच भएको छ।
6: अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
5: अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनिया नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
6: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढ़ी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाफदेहिताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यससँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाण्डुमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराती एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखत अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
5: मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
6: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भर्ना फार पर्ने,
5: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
6: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित आज।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेन्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनसादी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। सेङ्गामा 11 पालिका मध्ये सबैभन्दा धेरै वालिङका पशु चौपायमा खोप लगाइयो। गत वर्ष 26,779 पशुले खोप पाए। सेङ्गामा सुन्तला खेतीमा आधारित एकीकृत मूल्य श्रृंखला विकासका चुनौती र सम्भावनाबारे अन्तर्क्रिया र उच्च अदालत पोखरामा 1.5 वर्ष नागेका मुद्दाको संख्या शून्य। आँधी खोला खबर अब विस्तारमा। सेङ्गाका 11 पालिका मध्ये सबैभन्दा धेरै वालिङ नगरपालिकाले पशु चौपायमा खोप प्रदान गरेको छ। पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियान अन्तर्गत आर्थिक वर्ष 82-83 वालिङ नगरपालिकामा 26,789 पशु चौपायले खोप प्राप्त गरेका हुन्। त्यसपछि गल्याङ नगरपालिकामा 22,542, कालीगण्डकी गाउँपालिकामा 19,528, बिरकोट नगरपालिकामा 17,159, पुतेलबजार नगरपालिकामा 15,195 र चापाकोट नगरपालिकामा 14,507 पशु चौपायमा खोप लगाइएको कार्यालयले जनाएको छ। यस्तै हरिनाश गाउँपालिकामा 11,501, बिरुवा गाउँपालिकामा 11,026, फेन्दीखोला गाउँपालिकामा 6,698, अर्जुन चौपारीमा 6,598 र आँधीखोला गाउँपालिकामा 4,813 पशु चौपायले खोप सेवा पाएका छन्। समग्रमा जिल्लाभर 155,056 पशु चौपायमा विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय सेङ्गाका अनुसार गाई भैंसी गोरु राँगो बाख्रा भेडा बंगुर कुकुर र बिरालोलाई खोरेत चरचरे भ्याकुते लम्की स्किन साइन फिभर त्यसै गरी एसएस बीक्यू पीपीआर बंगुर हैजा र रेबिज लगायतका रोगबाट जोगाउने उद्देश्यले निशुल्क खोप अभियान सञ्चालन गरिएको थियो। कार्यालयका प्रमुख पशु चिकित्सक डाक्टर रूपेश श्रेष्ठका अनुसार सबैभन्दा धेरै पीपीआर विरूद्ध 96,937 पशुमा खोप लगाइएको छ। त्यसपछि खोरेर विरूद्ध 42,848, रेबिज विरूद्ध 8,814, बंगुर हैजा विरूद्ध 4,317 र एचएस बीक्यू विरूद्ध 3,490 पशु चौपायमा खोप लगाइएको हो। उहाँका अनुसार गाई भैंसी गोरु राँगो तथा बंगुरमा खोरेत र याचयास बीक्यू बाख्रा र भेडामा पीपीआर बंगुरमा हैजा तथा कुकुर र बिरालोमा रेबिज विरूद्धको खोप लगाइएको छ। नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गरिएकै कारण जिल्लामा पशुमा देखिने संक्रामक रोगको संक्रमण र क्षति क्रमशः घट्दै गएको कार्यालयका प्रमुख श्रेष्ठको दावी छ। उहाँले किसानलाई समय नै खोप लगाउन आग्रह गर्दै रोग नियन्त्रणमा खोप सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो। खोप अभियानसँगै केन्द्रले पशु कल्याणकारी सम्बन्धी कार्यक्रम पनि अघि बढ़ाएको छ। आर्थिक वर्षमा 6 बिरालो र 227 कुकुर गरी 233 जनावरको बन्द्याकरण गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पशुमा लगाइने खोप नेपाल सरकारको निशुल्क कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको हो। त्यस्तै सेवा प्रवाहका क्रममा कार्यालयका कर्मचारीको तलब र भत्तामा 75,06,809 रूपियाँ खर्च भएको डाक्टर श्रेष्ठले बताउनुभयो। उहाँले पशुपालकलाई खोपको तालिका अनुसार आफ्नो पशु चौपायलाई नियमित रूपमा खोप लगाउन आग्रह गर्दै यसबाट पशु स्वास्थ्य संरक्षणसँगै किसानको आर्थिक क्षति नियन्त्रणमा समेत उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सेङ्गामा सुन्तला खेतीमा आधारित एकीकृत मूल्य श्रृंखला विकासका चुनौती र सम्भावनाबारे अन्तर्क्रिया गरिएको छ। मुक्तिनाथ कृषि कम्पनीले कृषि योजनाको प्रस्तुति सहित जिल्लाका अगुवा कृषकसँग पुतेलबजारमा अन्तर्क्रिया गरेको छ। कार्यक्रममा सहभागी कृषकले सस्तो मूल्यका अवस्था बिरूवा वितरण हुँदा किसान मर्कामा परेको भन्दै सस्तो बिरूवाको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका छन्। यस्तै स्थानीय तहसँग समन्वय उत्पादित सुन्तलाको बजारीकरण भण्डारण र ग्रेडिङ विधिमा लगानी तथा किसानलाई सरल र सहज प्रक्रिया यूरियाबाट लगानीको व्यवस्था गर्नुपर्ने धारणा कृषकले राखेका छन्। कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी निर्देशक डा भरत राजकालले कम्पनीको गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले चालू आर्थिक वर्षदेखि बिना धितो किसानलाई लगानी गर्ने योजना रहेको बताउनुभयो। सुन्तला किसानसँगै पशुपालक किसानलाई पनि समेट्ने, जिल्लामा कृषि परामर्श केन्द्रको शाखा स्थापना गर्ने तथा किसान मन्त्री सहुलियत कर्जा कार्यक्रम सञ्चालन गर्ने कम्पनीको योजना रहेको उहाँले बताउनुभयो। कम्पनीले सुन्तला किसानले उत्पादन गरेर बिक्री गर्न थालेपछि तथा दुग्ध उत्पादक किसानले गाई भैंसी ब्याएर दूध बिक्री गर्न थालेपछि मात्र सहुलियत कर्जाको किस्ता बुझाउने व्यवस्था गर्ने योजना समेत अघि सारेको छ। कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघका तर्फबाट एनआईएमबी बैंकका वरिष्ठ कृषि अधिकृत अजय अधिकारीले जिल्लामा सुन्तला खेतीको विस्तार र उत्पादनबारे जानकारी गराउनुभयो। उहाँका अनुसार संघमा 2073 सालमा करिब 7700 हेक्टर क्षेत्रफलमा शुरू भएको सुन्तला खेती हरेक वर्ष 100 हेक्टरभन्दा बढ़ीका दरले विस्तार हुँदै आएको छ। आर्थिक वर्ष 82-83 थप 93 हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएसँगै जिल्लामा करिब 2500 हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको छ। संघका किसानले प्रति हेक्टर 9 टन भन्दा बढ़ी सुन्तला उत्पादन गर्न सफल छन्। आर्थिक वर्ष 82-83 जिल्लाबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ीको सुन्तला बिक्री भएको छ। यस्तै जिल्लामा सञ्चालित सुन्तला नर्सरीबाट करिब 2 लाख बिरूवा उत्पादन गरी बाहिरी जिल्लामा समेत बिरूवा निकासी गर्न सफल भएको छ। कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका 305 जना सेवाग्राही र 10 देखि 12 हजार किसान आबद्ध रहेको जानकारी दिएको थियो। गत आर्थिक वर्षमा किसान प्रोत्साहनका लागि 7 करोड़ रूपियाँ बजेट आएकोमा आर्थिक वर्ष 83-84 भने सरकारले उक्त शीर्षकमा 4 करोड़ रूपियाँ बजेट मात्र विनियोजन गरेको पनि कार्यक्रममा जानकारी गराइएको छ। त्यस्तै मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत प्रसाद लम्सालले मुक्तिनाथ कृषि कम्पनी बैंकको एसोसिएट कम्पनी भएको भन्दै स्थानीय उत्पादनको विकासका लागि कृषि क्षेत्रमा लगानी र सहजीकरण गर्दै आएको बताउनुभयो। पोखरा उच्च अदालतमा 1.5 वर्ष नागेका मुद्दाको संख्या गत आर्थिक वर्षमा शून्यमा झरेको छ। अदालतमा 1 वर्षदेखि 18 महिनाभित्रका 8, 6 महिनादेखि 1 वर्षभित्रका 177 र 6 महिनाभित्रका 314 मात्र मुद्दा बाँकी छन्। 479 मुद्दा फर्सिट हुन बाँकी रहेको अदालतका उप रजिस्ट्रार नीलप्रसाद पनेरेले बताउनुभयो। अघिल्लो आबबाट जिम्मेवारी सरेर आएका 750 र नयाँ दर्ता भएका 1319 गरी गत आबमा 2069 मुद्दा रहेकोमा 1570 अर्थात 75.88% मुद्दा फर्सिट भएको छ। उच्च अदालतले आर्थिक वर्ष 81-82 लक्ष्यको 78.7% मुद्दा फर्सिट गरेकोमा गत आर्थिक वर्षमा भने फर्सिट दर केही घटेको छ। गत आबमा फर्सिट भएका मुद्दा मध्ये दैवानिक प्रकृतिका 475, फौजदारी मुद्दाका 903 र रेट 192 रहेका छन्। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।

समाचारमूलक प्रस्तुति आदि खुला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर बागलुङका अगुवा कृषक गंगाबहादुर थापाले कृषि कार्यमा आधुनिक अटोमेशन स्वचालन प्रविधि प्रयोग गरी कृषि व्यवसायलाई थप प्रभावकारी बनाउनु भएको छ। मोबाइल एप मार्फत जहाँबाट पनि आफ्नो कृषि फर्ममा सिंचाई गर्न सकिने प्रविधि प्रयोग गर्दै वहाँले समय श्रम र लागत बचत गर्न सफल हुनुभएको हो। बागलुङ छ भान्सामा प्रयोग गरिएको यो प्रविधि जिल्लामै पहिलोपटक भित्रिएको बताउँदै थापाले यसले कृषि व्यवस्थापन निकै सहज भएको बताउनु भयो। जैमिनी नगरपालिका नौ पैयू थन्थातका 50 वर्षीय थापा जिल्लाका उदाहरणीय कृषक मध्ये एक मानिनुहुन्छ। सामान्य पारिवारिक खेतीबाट शुरू भएको यो कृषि यात्रा अहिले धेरै किसानका लागि प्रेरणाको स्रोत बनेको छ। निरन्तरको मेहनत सिकाई र आधुनिक प्रविधिको प्रयोगबाट उहाँले कृषि पेशालाई सम्मानजनक र आमदानीको भरपर्दो माध्यम बनाउनु भएको छ। थापाले पछिल्लो समय कलमी गरिएका सुन्तलाका बिरूवाको नर्सरी सञ्चालन गर्दै आउनु भएको छ। उहाँका अनुसार कलमी गरिएका बिरूवामा रोग प्रतिरोधात्मक क्षमता बढ़ी हुने, छिट्टै फल लाग्ने र लामो समयसम्म उत्पादन दिने भएकाले किसानको लागि बढ़ी लाभदायक छ। समयसँगै उहाँले आधुनिक कृषि प्रविधिलाई आत्मसात गर्दै सिंचाई व्यवस्थापन, उन्नत जातका बिरूवा, टनेल खेती, आधुनिक कृषि उपकरण र वैज्ञानिक खेती प्रणाली अप्नाएर उत्पादन र गुणस्तर दुवै बढ़ाउनु भएको छ। गुल्मीको धुरकोट गाउँपालिकाले 1 किलोमिटर लामो धुरकोट ग्रेटवाल निर्माण गरेको छ। धुरकोट गाउँपालिका 6 धुरकोट रजस्थलको ऐतिहासिक कोट र बुढ़ीकोट जोड्ने गरेर धुरकोट ग्रेटवाल निर्माण गरिएको छ। अग्लो डाँडा र चारैतिरको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले धुरकोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ। धुरकोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले पर्यटकलाई कम्तीमा 2 दिन घुमेर धुरकोटमा बास बस्ने बनाउन पनि गाउँपालिकाले पर्यटकीय संरचनाको निर्माण गरिरहेको छ। उहाँले ऐतिहासिक धुरकोट कोट र संग्रहालय, चित्र गुफा, बुढ़ीकोट गेटवाल, शहीद पार्क र झरल्याङकोटको एकीकृत विकासमा आफूहरूको जोड़ दिएको बताउनुभयो। धुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रूद्र पछाईले 3,13,68,621 रूपियाँको लागतमा ऐतिहासिक धुरकोटको क्षेत्र पूर्वाधार निर्माण र धुरकोट ग्रेटवाल निर्माण गरिएको बताउनुभयो। बुढ़ीकोट क्षेत्रमा आकर्षक ग्रेटवाल सहित विशाल शिवको मूर्ति, सिद्धको मन्दिर र वनभोजका लागि आवश्यक संरचनाहरू पनि निर्माण गरिएका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैंजामा 11 पालिका मध्ये सबैभन्दा धेरै वालिङका पशु चौपाईमा खोप लगाइयो। गत वर्ष 26,789 पशुले खोप पाए। सैंजामा सुन्तला खेतीमा आधारित एकीकृत मूल्य श्रृंखला विकासका लागि चुनौती र सम्भावना बारे अन्तर्क्रिया र उच्च अदालत पोखरामा 1.5 वर्ष नागेका मुद्दाको संख्या शून्य। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकेडेमीमा सम्पर्क राख्न अथवा यो सूचना

0: www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 98-560-19076, 98-61-71-96-76 र 98-17-16-82-23।
5: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-004,
8: सम्पर्क मोबाइल 97-484-34-484।
9: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
10: होइन, के भयो, किन बन्द भएको गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
10: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
11: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
10: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
11: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
11: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
11: मोबाइल नम्बर 9855543313 र 9141443842।
13: मूल्य होइन स्वास्थ्य रोजौं।
14: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
15: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
14: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
15: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
15: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
11: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9855085667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
15: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
15: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
15: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
15: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
15: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
15: फोन नम्बर 7364140087, मोबाइल 9849701740।
16: चा कस्तो सास गनाएको तिम्रो त,
17: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
16: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
17: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
16: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
18: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
19: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
20: ए नानी, त्यो पानी नपिउ त।
21: किन र काका?
20: त्यो पानी फोहोर छ।
21: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
22: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
23: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
15: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
23: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
15: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308029।
0: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाएर त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामान दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
2: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
24: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
24: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
4: मोबाइल 9815356496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
25: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
25: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
25: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
26: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
25: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
26: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
27: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
26: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
28: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
25: यस समयको साथमा जितु सुनचाँदी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
25: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
28: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजारको भूपुसैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन अल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।
3: वेफा डिजिटल

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 63 46 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 63 41 200 58।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुन्ना सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0 63 41 600 96।

0: रेडियो आधी खुला 105.4
1: शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान. मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा. पीड़ितलाई राहत दिने सरकारको निर्णय.
2: सम्झौतामा उल्लेख भएकोमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने.
1: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट. औषधि ढुवानीमा सवारी साधनको अभाव. तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन. एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा.
3: तीनै दल सदन नजाने भन्ने कुराहरू गर्नुभयो. हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो. उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको हो.
1: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू. आजदेखि मौसममा सुधार. केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना. 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख. साउन यता नयाँ शून्य संक्रमण.
4: गर्भाधान भयो होइन, 5-7 दिनै भइसकेको छ. अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ.
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित. 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने.
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्. तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ. प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ. संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ. अब खबर सन्तोषी रावलबाट. सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ. आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो. मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो.
2: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने. सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने. आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने.
1: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ. यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने. पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ. साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ. बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ. यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ. शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो. व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्. उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानीको स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्.
5: नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
4: कुनै पनि आउटब्रेक देखिएको छैन, 7 नै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामी त्यो सर्भिलेन्स भनिन्छ, बर्ड फ्लू जुन क्षेत्रमा देखियो त्यस वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही देखि नदेखेको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत दिन्छ।
5: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशु, पंक्षी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
3: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि सभ्यता खड़ा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
5: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतया बादल लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
5: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्। संतोषी रावल 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र

0: पेट दुखे पनि आउँछ, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
1: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेत मेरो पानी।
4: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ, जोर्नी, नसा, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
9: आर्थिक वर्ष 2082/83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
10: म इलाज गर्न आएको आयुर्वेदिकमा दुखेको हुनाले मलाई रातो समस्या परेको हुनाले मलाई इलाज गर्न आएको
9: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बात, जोड्नी दुख्ने, हातखुट्टा दुख्ने, नसा व्यापिने, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
0: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। 1-2 चोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। पहिला मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गएछ रोगहरू।
9: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ्दै जाँदा

0: स्वास्थ्य विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो,
1: ओपीडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौ हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्न पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो।
0: आर्थिक वर्ष 2082/83 केन्द्रबाट अन्तरङ्ग तथा ओपीडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
3: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
2: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम फेलो मौसम।
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डेशो खुशीको कनेक्शन
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
5: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
4: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
5: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
4: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
5: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ
6: तर कतिपय अवस्थामा चाहिँ अंशभन्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने
5: अब त्यो चाहिँ अलिकत हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मै हुने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि किन पिर गर्नु भएको छ यो नगर्नुहोस् भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आस नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ
6: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्
5: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन् जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन् जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यहाँ केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्
7: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 औं संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ
8: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
9: उक्त दिन मुटुको इको पनि गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364-41-163 मोबाइल 98461-98870
9: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते
10: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
11: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462439390।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ। होइन, के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9860216629 र 9861868251।

0: ओ एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ सम्पर्क नम्बर 063-441-220 मोबाइल नम्बर 9560-31-730 9560-55-536 र 9843-41-010
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।
5: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: एनएसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्।
1: त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काँग्रेस फुट्ने सम्भावना कति देखिन्छ।
2: सम्भावनामा त्यति धेरै देखिन, तर फुटिहाल्यो भने म त्यसबाट ठुलै क्षति हुने, काँग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र

0: रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्जाण्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन् इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन् जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम 1 घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। का उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उप कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले 1 घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा 1 घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। 1 घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
3: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
2: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
3: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौ नि,
4: उद्योग कारखानाहरू यस्तै छ त्यो र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेऱ्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ हिसाबहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
2: त्यसबाहेक श्रम अधिकार बारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी औल्याउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ।
1: अब अर्को विषय, नेपाली कांग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
5: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो आफ्नो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजिदिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कांग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
5: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादक पनि मान्दिनँ, पछाडि फेरि जुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त टिकटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्न भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ, त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
5: मद स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त पल्ला, तर त्यो अन्तर्गत त गाह्रो हुन्छ टिक्नलाई।
1: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
5: सम्भावनामा त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई अस्वाभाविक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
1: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
5: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन नसक्ने, उहाँको भिजन जुन थियो, दृष्टि जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा, समय र परिस्थिति, जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने, नेता जो हो त्यो यथार्थको धरातल उभिन्छ भनेको, अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि, यथार्थको धरातल त त्यही हो। हामीले बुझ्दा त उहाँहरू त धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
1: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ, त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
5: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेको छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेको छ, त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले, होइन समूह भए समूह एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यस्तो यो भनेर बाहिर बस्ने, तर जनमत चाहिँ छैन भने त भएन नि त, कि त महाधिवेशन हुनेछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई, त्यस कारणले अब मेरो विचारले त सायद टुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ।
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज्ड व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाई हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्ततः साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजेछ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: Amra sonde zaka. Oi na yo to sathe yekhe pathoplo 4 megahertz ko radio adi khole rasai kya ho?
1: Namaskar. म देवीराम पराजुली जिरे खोर्सानीको बोक्लायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगाहर्ज।

0: भावना म्यूजिक सोल्यूशन 98 4 91 50 60।
1: रेडियो आदिखोला 105.4।

0: रिमा इन्टरटेनमेन्ट नेपाल।
1: प्रेम गरिन्छ कि हुन्छ? हुन्छ
2: हुन्छ।
1: त्यो सङ्गीत दिनुहुन्छ, त्यसलाई एउटा विशेष शब्दमा के लाग्यो भने लोकधुनलाई पक्राउनु हुन्छ, त्यो मनपर्छ। उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?

0: प्रश्न
1: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्बत 2083 साल साउन 7 गते बिहीबार असार शुक्ल नवमी 23 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: प्रधानमन्त्री शाह निरन्तर व्यवसायीसँग छलफलमा, शिक्षा निशुल्क भनिए पनि बीस्तरी शुल्क, निजी मीडियामा सरकारी विज्ञापन नरोक्न सर्वोच्चको फैसला, डीपी स्मृतिकै दिन कांग्रेसमा विग्रह, केन्द्रमा खुम्चेका वाम दलहरू प्रदेशमा सहकार्य गर्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको सालको पातले फेरियो जीवन शीर्षकको शुभ समाचार।
1: कैलालीको धनगढ़ी उपमहानगरपालिका 14 फूलबारीकी भावना पुलामी मगरले सफल उद्यमीको पहिचान बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नुभएको सानी डाँडा फूलबारी दुना टपरी उद्योगबाट अहिले मासिक करिब 2,70,000 रूपियाँको कारोबार हुने गरेको छ। भावना भन्नुहुन्छ, मासिक 50 कार्टुन टपरी उत्पादन हुन्छ, त्यसबाट करिब 2,70,000 रूपियाँ आमदानी हुन्छ। सबै खर्च कटाएपछि करिब 1,00,000 रूपियाँ बचत हुन्छ। 2076 सालमा 60,000 रूपियाँको लगानीबाट शुरू भएको उद्योगले अहिले राम्रो उचाई हासिल गरेको उहाँको भनाई छ। उहाँको उत्पादन काठमाडौँ, पोखरा, बुडबल लगायतका देशका विभिन्न शहरमा मात्र होइन विदेशसम्म पनि पुग्न थालेका छन्। भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रूपियाँबाट शुरू भएको यो उद्योगले अहिले दुई गाउँका 500 भन्दा बढ़ी महिलालाई रोजगारी दिएको छ। महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आय आर्जन गरिरहेका छन्। उद्योगमा हाल 5 जना महिलाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक गाउँका सयौं महिलाले जंगलबाट सालका पात संकलन गरेर उद्योगमा बिक्री गर्ने गरेका छन्। उनीहरूले दैनिक 2-300 रूपियाँसम्म आमदानी गर्ने गरेको भावना बताउनुहुन्छ। उद्योगले हरियो सालको पात प्रति किलो 13 रूपियाँका दरले खरीद गर्दछ।
2: यस नेपाली खबरका

0: 实际来上个 Busy life easy but now they hard to deal Global smart plus life को best my banking
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो बाबालाई पनि बैंकमा खाता खोल्दिनु पर्ने भयो अनि त महिना भरिमा कुत्रिके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

0: ajili liayo naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 24 असारेता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन्। प्रधानमन्त्रीका सल्लाहकार प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए। होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोरिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसायीसँगको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनुपर्ने हुन्छ। कानूनी रूपमा उत्तरदायी हुने त कानूनले लेखेका र चिनेका पद हुन्। कानूनले चिनेका पद सचिव, मुख्य सचिव, मन्त्री र प्रधानमन्त्री हुन्। कानूनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनु हुँदैन, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताएका छन्। त्यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन। प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो, पूर्व मुख्य सचिव विमल कोइरालाको भनाई छ। प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार प्रमुख स्वकीय सचिव प्राय उपस्थित हुन्छन्, तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागी गराइदैन। यस्तै प्रधानमन्त्री र केही मन्त्रीबीच दूरी बढ़ेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण गरिएको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: गोर्खापत्रले मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा खबर छापेको छ। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मिटर ब्याज पीड़ित बीच भएको सम्झौता उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो। सरकारले गौरी बहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच भएको 9 बुँदे सम्झौता समेत कार्यान्वयन गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। न्यायिक छानबिन समिति गठन। सरकारले मुगुको सोरू गाउँपालिका 1 का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बाँस्तोलाको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व सह सचिव रामु राज कणरिया सदस्य रहनु भएको छ। बैठकले समितिलाई अबको 7 दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। गोर्खापत्रमा छापिएको खबर हो यो, मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा।
2: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्शन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 सम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 सम्म हरेक कक्षामा वार्षिक 4 देखि 6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह कक्षा 12 सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 मा पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 मा पुगेपछि 500 को दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 मा 200 दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 मा हरेक वर्ष 4 लाख हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 मा शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 मा पुनः परीक्षा आवेदन शुल्क बापत 800 का दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 को शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर 50 दिन भित्र फिर्ता गर्ने भएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3% दरले समता कर लगाएको थियो, त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले उक्त कर फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसै अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले 1 साउनदेखि कार्यान्वयनमा आएको उक्त कर फिर्ता लिने निर्णय गरेको हो। यसअघि तिरिसकेको उक्त कर फिर्ता अर्थ मन्त्रालयबाट हुनेछ। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाइन्छ। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छन्, कुनै मानिस लिन नआए वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभए त्यो रकम नियम अनुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। कक्षा 9 देखि 12 सम्मका विद्यार्थीबाट सरकारले रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत हरेक वर्ष 2 अर्ब रूपियाँ भन्दा बढ़ी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: अप्ठ्यारोमा कंग्रेस शीर्षकमा नागरिक दैनिक खबर लेख्छ, नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद विस्तारै आरोप प्रत्यारोपमा बदलिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहसँगै मौलाएको विवाद पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 औं स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कंग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्ने भन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कंग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए। 44 औं स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर पक्षले अलग अलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगन कुमार थापा तयार नभए साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कंग्रेसभित्रको विवाद अब निर्णायक मोड़मा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधिक रोक्ने र 14 औं महाधिवेशन पछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेक अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ, तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटम लाइन बनाएको छ। दुवै पक्ष आआफ्नो अडानमा कायमै रहे। बीपी स्मृति दिवस एउटै झण्डा र चुनाव चिन्ह सहित मनाएका कंग्रेसीहरूले जन्म जयन्ती भने फरक पार्टीसहित मनाउने निश्चित जस्तै छ। यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनमा सहभागी भएका कंग्रेसका पाका र अनुभवी नेताहरू मूल कंग्रेसबाट अलग हुने निश्चित प्रयास छ। जहाँ कंग्रेसका डाक्टर शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, प्रकाश शरण महत, विजय कुमार गच्छदार सहितका पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ। कुन्दन काफले, जित जंग बस्नेत सहितका युवा नेताले पनि उनीहरूलाई साथ दिएका छन्। बीपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रीन रन आयोजना गरेको थियो। त्यहाँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरूराज घिमिरे, प्रदीप पौडेल सहितका युवा बढ़ी र पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउन भने छाडेका छैनन्। नागरिक दैनिकमा छापिएको खबर हो यो, अप्ठ्यारोमा कंग्रेस शीर्षकमा।
2: नेपाली राजनीतिमा पछिल्लो समय फेरि नयाँ तरंग उत्पन्न भएको छ। केन्द्र सरकारमा खुम्चिएका दुई ठूला वामपन्थी दलहरू नेपाली कम्युनिष्ट पार्टी, नेकपा र नेकपा एमाले प्रदेशहरूमा पनि सत्ता सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुन अरूसी देखाएपछि करिब 25 महिनापछि वाम दलहरूबीच पुनः सत्ता गठबन्धन बन्ने पक्का भएको मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको उच्च स्तरीय भेटघाटले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय गरेको छ। यससँगै प्रदेशको राजनीतिले नयाँ मोड़ लिएको छ। दुई वर्ष अघि 2079 पुष 10 तत्कालीन माओवादी अध्यक्ष दाहालले कांग्रेससँगको सहकार्य तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएको थियो। तर दुई महिनामै राष्ट्रपति निर्वाचनको क्रममा उहाँले कांग्रेस उम्मेद्वारलाई समर्थन गरेपछि वाम सहयात्रा टुटेको थियो। त्यसै त पटक पटक सत्ता समीकरण फेर बदल हुँदै आएका छन्। 2081 असारमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि दाहाल सत्ताबाट बाहिरिनु भएको थियो। 2082 भदौमा भएको आन्दोलन र फागुनको निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूका कारण पुराना ठूला दलहरू केन्द्रमा खुम्चिन बाध्य भएका छन्। केन्द्रमा विपक्षमा धकेलिए पनि प्रदेशहरूमा उनीहरूको बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले एमालेसँगको सहकार्य स्पष्ट पारेको हो। भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दावी गरेको बताएका छन्। समग्रमा विश्लेषण गर्दा 2062 र 2063 जनआन्दोलनपछि वाम शक्तिहरूले ऐतिहासिक उपलब्धि हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नसक्दा अहिले विभाजन र घट्दो जनविश्वासको चुनौती सामना गरिरहेका छन्। 2064 सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी एक्लैले ठूलो सफलता हात पारेको थियो भने 2074 सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो। त्यो वाम एकताको सबैभन्दा ठूलो उदाहरण थियो, जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट संकेत दिएको छ।
3: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शैयासम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 र शिलान्यास भएको 5 बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्।